0: है और वो नहीं पहुंच पाते मुतलका अदारों तक, तो अब उनकी रसाई नहीं है, लेकिन उनको एक सहूलत दी गई है अदारों को के पाकिस्तान मुस्लिम लीग काफ के यहाँ आके आप अपनी अपनी दरख्वास्तें दें ताकि आपकी मुश्किल का अजाला किया जा सके। और माशाल्लाह से ये आगाज जो किया गया था इसके बहुत अच्छे नतज बरामद हो रहे हैं, क्योंकि लोग हैप्पी हैं और लोगों के काम हो रहे हैं। हर अदारे के मुतलका अफिसर को वहां बुलाया जाता है और हर ओहदेदार अपने इलाका के लोगों की एप्लीकेशन के साथ अपने मसाइल के साथ वहां आकर जमा करवाते हैं, फिर उसकी फिर उसका पीछा भी किया जाता है जब तक कि उसका काम ना हो जाए। पहली बात। नंबर दो, इसका एक और भी एक्शन है इस हमारी खुली कचहरी का कि वो इलाके जहाँ के हमारे MPA हैं, MLA हैं या वहाँ के हमारे अहदेदार वहाँ मुख्तलिफ दूर दराज इलाकों में हैं, लाहौर रीजन के पूरे इलाकों में यह खुली कचहरी वहाँ उनकी डोर तक जाएगी और वहां से जो लोग वहां पहुंच नहीं पाते मुस्लिम लीग हाउस में, यह कचहरी वहां तक पहुंच जाए करेगी। हम सब नुमाइंदगान उधर मौजूद हुआ करेंगे और मुतलका अफिसर भी हुआ करेंगे और हमारे शाफि साहब की मिनिस्ट्री से सेक्रेटरी साहबान है वो भी साथ हैं। लिहाजा ये इतनी इतने अच्छे तरीके से मैनेज किया जा रहा है और इसकी मुझे लगता है कि आने वाले टाइम में ये मजीद हम इस चीज को फैला रहे हैं और बहुत खुशी की बात है कि लोगों को पता चलेगा कि काफ लीग पाकिस्तान मुस्लिम लीग काफ इसके जो हमारी क्यादत है वो कितना दर्द दिल रखती है अपनी अवामुन नास के लिए। इसमें जो सबसे अहम किरदार हमारे सालिक हुसैन साहब और शाफी हुसैन साहब का, इसके बाद हमारे प्रेसिडेंट पंजाब समीर मलिक साहब हैं, इसके अलावा जो अजहर बेग साहब हैं, माशाल्लाह इतने अच्छे से ये सारी एक कॉम्बिनेशन बना है कि अपने अहदेदारान को समझाते हैं कि मुस्लिम मीटिंग्स में कि हमें आप लोगों की तरफ से भी कोई शिकायत ना आए ताकि ये अच्छा मैनेज हो रहा है और माशाल्लाह इससे भी अच्छा करने की भरपूर कोशिश हम कर रहे हैं। जी
1: रेहत, आपने बड़ी तफसील से बताया। पिछले दिनों जब ओवरसीज की मीटिंग हुई थी बरतानिया में, हमें भी जाने का इत्तेफाक हुआ, सारे ये लोग मिले, शाफे साहब भी मिले, शाफे साहब तो नहीं थे, चौधरी सालक साहब थे, इनसे भी बात हुई। तो इन चीज़ों की हम जिक्र तो करते रहते हैं। अभी हाल ही में हमारे दोस्त हैं चौधरी जफर साहब, चौधरी शाफे साहब कनाडा गए हुए थे, वहाँ भी उनकी दावत हुई, खबरें, वो अपने भी काफ़ी ब्रेक की। लेकिन अब सवाल ये पैदा होता है कि यहाँ के जो अहदेदारान हैं, यहाँ जो मुस्लिम लीग काफ को रिप्रजेंट करते हैं, तो पूरी दुनिया में हमने देखा कि जो भी ये अहदेदारान होते हैं उनके पास लेटर होता है, जिस तरह भी आपका मुझे लेटर नज़र आ रहा है, आपके पास भी लेटर है, और यहाँ के जो चेयरमैन हैं या सदर हैं या जनरल सेक्रेटरी हैं या खजानची हैं, जो भी अहदेदारान हैं, उनके पास यहाँ कोई चौधरी शाफे साहब की तरफ से या पार्टी की तरफ से कोई लेटर नहीं है।
0: जी राजा साहब, मैं आपके गोश गुजार करना चाहूंगी कि जो तंजीम साजी अजहर बेग साहब वहां करके आए हैं, पहले लोगों की अहलियत देखी जाती है, उनको आपस में ज्वाइंट किया जाता है, जब वो बाउंड हो जाते हैं उनको सारी गिव एंड टेक का बताया जाता है और माशाल्लाह से काफी अच्छी वहां मैनेजमेंट हो रही है। अब सालिक साहब या शाफे साहब जो डेलीगेशन जाएगा या यहाँ अजहर बेग साहब इतनी काविश कर रहे हैं कि उन लोगों को ये नोटिफिकेशन दे दिया जाए और वो पक्के अपने ओहदे को आगे फॉलो अप करें और अपने लोगों से ज्वाइंट हो जाएं। इंशाल्लाह ये बहुत जल्द होने वाला, क्योंकि यहाँ ये सरगर्मियां तेजी से जा रही हैं अपने ओवरसीज के लिए जो कि अहदेदारान है। जैसे मैंने आपको अर्ज किया कि वहाँ चेयरमैन मुस्लिम लीग नॉन डेनमार्क चौधरी साजिद हनीफ साहब हैं, राना फरहाद कोहतन है ये सदर डेनमार्क के हैं और जनरल सेक्रेटरी साहब हैं सैयद अमीर मुख्तार हुसैन साहब, ये बहुत नुमाया हैसियत रखते हैं, बहुत काम कर रहे हैं। इनका नाम यहाँ आए दिन जब ओवरसीज की बात हो या तंजीम साजी की बात हो डेनमार्क के लिए या ओवरसीज के लिए, तो इनका नाम नुमाया हैसियत रखता है। चौधरी अजहर बेग साहब ने, मिर्जा अजहर बेग साहब ने जब अपनी सारी सरगर्मियां चीजें वहां की यहाँ आके सारी मीटिंग्स में इनको डिस्कस की और माशाल्लाह से उनको एक्सेप्ट किया हमारे चौधरी साहबान ने और उन्होंने कहा कि इंशाल्लाह अब वो जो तंजीम साजी वहां पक्की हो चुकी हुई है, एक होता टायर एक होता मुस्तकिल, वो जब हो चुकी है और उसको इंशाल्लाह नोटिफिकेशन दिए जाएंगे। इसके अलावा पंजाब में मजीद ये सीन मलिक साहब और अजहर बेग साहब मिलकर ये काम कर रहे हैं और सारी रिपोर्ट्स चौधरी शाफी हुसैन साहब को और चौधरी सालक हुसैन साहब को जा रही हैं और वो बहुत संजीदा है चौधरी बरादरान अपने पाकिस्तान और ओवरसीज के लिए, इनको हतमी शक्ल जल्द से जल्द दे दी जाएगी इंशाल्लाह।
1: तो इसका मतलब है कि जब यहाँ तशरीफ लाएंगे तो उस पार्टी होगी, ज़ाहिर है पार्टी वाले उनकी दावत भी करेंगे तो सारे लोग मौजूद होंगे, तो लगता है कि लेटर आकर चौधरी शाफे शाह साहब ने या चौधरी सालक साहब ने यहाँ या अजहर बेग साहब ने यहाँ आकर देने हैं।
0: जी वही जाके दिए जाएंगे और बड़ी अच्छी वो क्या सेलिब्रेशन होगी। आपको पता है ये हम जब नोटिफिकेशन दे दो तो हम सेलिब्रेट भी करते हैं। सेलिब्रेट से मतलब इतनी अच्छी खुशी का इजहार और तजदीद अहद किया जाता है कि अपने इस नोटिफिकेशन के मिलने के बाद हम अपने दिल और ईमान के साथ अपनी पार्टी को के साथ वफादार होंगे और अपने लोगों के साथ कमिटमेंट करेंगे जो उस पर पूरा उतरेंगे इंशाल्लाह। और ऐसा ही होगा। और उस दिन
1: लेकिन
0: फिर मैं
1: आपके
0: आपसे
1: चौधरी
0: ये
1: बरादरान के
0: आहलम
1: दरीना
0: कहकर बात
1: साथी हैं, चौधरी अशरफ साहब, और इसी तरह चौधरी शौकत साहब जहाँ के जो बिजनेसमैन भी हैं, तो उनको भी नज़रअंदाज ना कीजिएगा।
0: जी ऐसा ही है। जो पहले से भी पाकिस्तान मुस्लिम लीग के इतने अच्छे काम करने वाले लोग हैं ये भी यहाँ डिस्कस होता है। चौधरी बरादरान कहते हैं कि हमारे वो लोग जो पहले से पाकिस्तान मुस्लिम लीग को के में नुमाया काम और हैसियत रखते हैं उनको कभी नजरअंदाज नहीं करना। चूंकि मैं खुद सुन रही होती हूँ बैठे, वहां आम पब्लिक का बंदा तो नहीं सुनता, लेकिन मैं गुफ्तगू सुनती हूँ और मैं आपको सही बता रही हूँ कि ये बहुत इस मामले में संजीदा है, ये आई की बात नहीं करते। और सालिक साहब जब भी बाहर का विजिट करते हैं, चूंकि ओवरसीज के मिनिस्टर हैं, और जब वहां देखते हैं और एक एक बंदे की इनकी सीट इनके पास होती है, कौन क्या कर और सबका उसकी क्या हैसियत थी, उसी हिसाब से उसको अगर वो किसी वजह से फंसे कुछ किसी वजह से रह गए तो उनको नुमाया हैसियत करके आगे लाना। ये भी मैंने बातें सुनी है अपनी अपनी मीटिंग में और इनशाला ऐसा ही होगा।
1: रिफत, आपको बताते चलें
0: जी
1: कि जब चौधरी शुजात साहब प्राइम मिनिस्टर ऑफ पाकिस्तान बने, तो उन्होंने पहला इंटरव्यू हमें
0: जी
1: लाइव दिया था, जिस तरह आप इंटरव्यू दे रही हैं।
0: वाह माशाल्लाह। और मुझे उम्मीद है राजा साहब कि जब वहां नोटिफिकेशन होंगे और अजहर बेग साहब की मेहनत रंग लाएगी और माशाल्लाह से चौधरी सालक हुसैन साहब और चौधरी शाफे हुसैन साहब इस मामले में बहुत कमिटमेंट जो की है अजहर बेग साहब से, उस पर पूरा उतरने की कोशिश ही नहीं बल्कि 100% कर रहे हैं और वो बहुत खुश हैं, बहुत हैप्पी हैं। और वहां जाके जब ये नोटिफिकेशन होंगे ना, आपने फिर मुझे लाइव लेना है ऐसे।
1: रिफत, आपका बहुत शुक्रिया,
0: जी
1: आपने अपना टाइम जो है हमारे साथ शेयर किया, इंशाल्लाह आपसे रابطہ रहेगा।
0: थैंक यू सो मच, आपका बहुत शुक्रिया, आपने मौका दिया और मुझे सारे जितने लोग सुन रहे हैं उनको भी मेरी तरफ से अल्लाह हाफिज एंड थैंक यू सो मच, सुनने का भी शुक्रिया।
1: सामान्य नाज़रीन, ये थी रिफत साजिद जो के पाकिस्तान लाहौर की फ़िज़ाओं से हमारे साथ बात कर रही थी। ये सारी बातें आपने लाइव खुद सुनी, पार्टी पॉलिसी के बारे में आपको पता चल गया होगा। तो लेटर जो है, जब यहाँ आएंगे वो तकरीब होगी तो उसी में लेटर दिए जाएंगे, और उसके बाद ज़ाहिर है पार्टी के लोग हैं, खुशी भी मनाएंगे, जश्न भी मनाएंगे, या चौधरी सालक आएंगे या चौधरी शाफे आएंगे, लेकिन नुमायाँ तौर पर मिर्ज़ा अज़हर बेग भी जो साथ होंगे, ये सारी उनकी कावशें हैं। देखते हैं आने वाले वक्त में क्या होता है।
2: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
3: मोहसिस समीन इकराम, अस्सलाम वालेकुम। जैसे कि आपको पता है कि आज से तकरीबन 2 हफ्ते पहले बच्चों की गर्मियों की छुट्टियां खत्म हो गई थी। जब बच्चे वापस स्कूल में आते हैं तो हर कोई बच्चा अपनी छुट्टियों के बारे में बताता है कि क्या किया, कहाँ के, कैसा रहा। तो बहुत लोगों ने यही जवाब दिया कि हम दूसरे मुल्क घूमने के बाहर डेनमार्क में ही घूमे। कहते हैं कि मौसम भी अच्छे हैं, मौसम छुट्टियों में वाकई बहुत अच्छा था। इतनी ठंड नहीं थी, गर्मी थी, अच्छी वाली गर्मी जिसे कहते हैं। मैंने भी इन छुट्टियों को बहुत इंजॉय किया, पार्क घूमने फिरने के, मौसम भी इंजॉय किया, पार्क पार्क स्वीडन हर जगह हम गए, बहुत ही अच्छा लगा। मुझे ये छुट्टियाँ बहुत पसंद आई। अगर आपको कुछ कहना है तो आपकी आवाज़ के पास आपके लिए हमेशा ही टाइम होगा। शुक्रिया।
4: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज़ है।
5: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को 3 ग्रोहों में तकसीम फरमाया है, नंबर 1 मोमन, नंबर 2 काफिर और नंबर 3 मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है, और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से ज़िक्र फरमाया है। ان منافقین کا ذکر قرآن مجید میں اتنی تفصیل سے اس لیے ہے کہ یہ معاشرے کے بدترین افراد ہیں۔ کفار سے کہیں زیادہ نقصان اسلام کو ان منافقوں کی وجہ سے پہنچا ہے۔ یہی وجہ ہے کہ اللہ تبارک تعالیٰ نے قرآن حکیم میں ان منافقوں کے کردار کو پوری تفصیل سے بے نقاب کیا ہے، یہی نہیں بلکہ ان کے دردناک انجام کی بھی مفصل خبر دی ہے۔ آئیے میں آپ کو بتاتا ہوں کہ اللہ تعالیٰ قرآن کریم میں ان منافقین کے بارے میں کیا فرماتا ہے۔ سورۃ البقر کی آیت نمبر 8 اور 9 کا ترجمہ ہے کہ اور بعض لوگ ایسے ہیں جو کہتے ہیں ہم خدا پر اور روز آخرت پر ایمان رکھتے ہیں حالانکہ وہ ایمان نہیں رکھتے، یہ خدا کو اور مومنوں کو چکمہ دیتے ہیں مگر حقیقت میں اپنے سوا کسی کو چکمہ نہیں دیتے اور اس سے باخبر ہیں۔ محترم سامعین ذرا غور فرمائیے، حالانکہ یہ منافقین اللہ کی وحدانیت کا اعلان کر رہے ہیں اور روز قیامت پر یقین کا دعویٰ بھی کر رہے ہیں لیکن اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کی رسالت کا اقرار نہیں کر رہے۔ یہ اس دور کے یہودیوں کا رویہ تھا، اور یہ کہ جب تک رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رسالت کا اقرار نہ کیا جائے کسی بھی بات کا یقین کوئی معنی نہیں رکھتا۔ سورۃ البقر کی آیت نمبر 10 میں اللہ تعالیٰ کا ارشاد ہے کہ ان کے دلوں میں کفر کا مرض تھا، خدا نے ان کا مرض اور زیادہ کر دیا اور ان کے جھوٹ بولنے کے سبب ان کو دکھ دینے والا عذاب ہوگا۔ سامعین محترم، اس آیت سے ظاہر ہوتا ہے کہ جھوٹ بولنا کوئی چھوٹا موٹا معمولی گناہ نہیں ہے بلکہ جھوٹ وہ گناہ عظیم ہے جو ایک مومن کو منافق بنا دیتا ہے۔ اسی لیے اللہ تعالیٰ سورۃ الحج کی آیت نمبر 30 میں جھوٹ کا بت پرستی کے ساتھ ذکر فرماتے ہیں، ارشاد ہوتا ہے کہ اپنے آپ کو بت پرستی اور جھوٹ بولنے سے بچاؤ۔ منافقوں کے بارے میں اللہ تعالیٰ قرآن کریم میں مزید فرماتا ہے سورۃ البقر کی آیت نمبر 11 اور 12 کا ترجمہ، اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ ڈالو تو کہتے ہیں ہم تو اصلاح کرنے والے ہیں، دیکھو یہ بلا شبہ مفسد ہیں لیکن خبر نہیں رکھتے۔ آگے چل کر اللہ تعالیٰ فرماتا ہے سورۃ البقر کی آیت نمبر 13 کا ترجمہ، اور جب ان سے کہا جاتا ہے کہ جس طرح اور لوگ ایمان لے آئے ہیں تم بھی ایمان لے آؤ تو کہتے ہیں بھلا جس طرح بے وقوف ایمان لے آئے ہیں اسی طرح ہم بھی ایمان لے آئیں، سن لو کہ یہی بے وقوف ہیں لیکن یہ نہیں جانتے۔ محترم سامعین، ایمان کی کسوٹی یہ ہے اور قابل قبول ایمان صرف وہ ہے جو کہ صحابہ کرام کی طرح کا ہو۔ غور فرمائیے کہ صحابہ کرام کی کتنی عزت افزائی ہے۔ اللہ تعالیٰ نے منافقین کی ایک اور قسم اس طرح بیان فرمائی سورۃ البقر کی آیت نمبر 14، 15 اور 16 کا ترجمہ، اور یہ لوگ جب مومنوں سے ملتے ہیں تو کہتے ہیں ہم ایمان لے آئے ہیں، اور جب اپنے شیطانوں میں جاتے ہیں تو ان سے کہتے ہیں ہم تمہارے ساتھ ہیں اور ہم تو ان سے ہنسی کیا کرتے ہیں۔ یہ منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیا جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہک رہے ہیں۔ یہ وہ لوگ ہیں جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی تو نہ تو ان کی تجارت ہی نے کچھ نفع دیا اور نہ ہی وہ ہدایت یاب ہوئے۔ بس اللہ تعالیٰ منافقین کو مہلت دے رہا ہے کہ وہ منافقت سے باز آ جائیں، اور اس نے انہیں مومنین کی دشمنی کے اندھیرے میں بھٹکتا ہوا چھوڑ دیا ہے۔ یہ لوگ وہ ہیں جو ہدایت کے بدلے گمراہی خرید رہے ہیں اور یہ صرف نقصان کا سودا ہے۔ اس کے برعکس آئیے دیکھیے کہ اللہ تعالیٰ مومن مردوں اور مومن عورتوں کے بارے میں قرآن مجید میں کیا ارشاد فرماتا ہے۔ سورۃ الحدید کی آیت نمبر 12 کا ترجمہ ہے کہ جس دن تم مومن مردوں اور مومن عورتوں کو دیکھو گے کہ ان کے ایمان کا نور ان کے آگے آگے اور داہنی طرف چل رہا ہے تو ان سے کہا جائے گا کہ تم کو بشارت ہو کہ تمہارے لیے آج باغ ہیں جن کے نیچے نہریں بہ رہی ہیں اور ان میں ہمیشہ رہو گے اور یہی بڑی کامیابی ہے۔ محترم سامعین، یہاں کئی باتوں کی وضاحت ضروری ہے۔ ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں، روشنی ان کے داہنی طرف ہوگی یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا، اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں۔ قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک، متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13, 14, 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا۔ تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں۔ لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے، جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالیٰ ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی برود قیامت اللہ تعالیٰ وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
4: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर सामान्य नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। जिस तरह हमने इंट्रो में कहा था कि आज हमारे बहुत सारे मेहमान होंगे, चूँकि डेनमार्क की हिस्ट्री में 14 अगस्त के हवाले से, मैंगो फेस्टिवल के हवाले से जितने प्रोग्राम हुए मेरी मालूमात के मुताबिक, और ये कुछ 10-11 के करीब जो है 14 अगस्त के प्रोग्राम हुए। सुबह जो है वो पाकिस्तान एम्बेसी में हुआ 14 अगस्त वाले दिन, उसके बाद पाकिस्तान मुस्लिम लीग के नवाज का प्रोग्राम था, और उसके बाद जो है वो पाकिस्तान सोसाइटी का प्रोग्राम था। तीनों प्रोग्राम भी जो है वो अपनी अपनी नीयत के लिहाज से बड़े कामयाब प्रोग्राम थे, कोई थोड़ा छोटा, कोई थोड़ा बड़ा, कोई ज़्यादा बड़ा। इस तरह के उससे पहले भी बहुत सारे प्रोग्राम हुए जिसमें 6 बंदे थे या 7 बंदे थे, मेरी नज़र में वो भी सैकड़ों की तादाद में थे। तो इसी तरह मसाजिद में भी जुमे वाले दिन भी खुतबे भी हुए, उलमा हज़रात ने ये चीज़ों की तरफ जो है निशानदेही की 14 अगस्त के हवाले से, डेनिश ज़बान में भी बताया गया। और इस वक्त हमारे साथ जो है वो साफ़ी बरदरी से उनका गहरा तल्लक है, लेकिन अपना अपना सियासी कद बोर्ड जो है वो सियासत, कुछ सियासत करते हैं, कुछ कलम की सियासत करते हैं, ये जो हमारी टीम का कुछ हिस्सा होते हैं। इस वक्त हमारे साथ बुज़ुर्ग सहाफ़ी जनाब आजी असलम मेहर साहब हमारे साथ मौजूद हैं, जिन्हें आपकी आवाज़ भी कहा जाता है, सबकी आवाज़ भी कहा जाता है, जो है साहिल के, जो साहिल के नाम से जाने वो पहचाने भी जाते हैं, अब मुस्लिम लीग नून के हवाले से भी पहचाने जाते हैं, अपनी जमात के वो सेक्रेटरी जनरल भी हैं और अपना रिपोर्टिंग भी करते हैं, टीवी की रिपोर्ट भी करते हैं, तो बहुत हवालों से वो अपना किरदार अदा करते हैं। मेरी मुराद है राजपूत आसिफ साहब भी हमारे साथ, आजी साहब आपको और आसिफ को खुश आमदीद कहते हैं।
2: शुक्रिया जनाब, सुनने वालों
3: का शुक्रिया साहब।
1: अजी साहब, चूंकि आप बुजुर्ग हैं, बुजुर्ग साफी हैं, आप ही से शुरू करते हैं, तो ये जो छोटी सी मैंने तमीज बांधी है टूटे फूटे अल्फाज में, आप किस तरह लेते हैं?
2: नहीं, अब आपने 35 साल से रेडियो की कमान संभाली हुई है और आपके रास्ते भी पूरे यूरोप में, यूरोपीय यूनियन में, पाकिस्तान में और दूर दराज के इलाकों तक आपकी आवाज पहुँच रही है। अब आप टूटी फूटी बात तो नहीं करते और बड़ी अच्छी बात करते हैं, लोगों को समझ आती है, और इंशाअल्लाह ताला हम इस रेडियो को बीबीसी रेडियो की तरह पूरी दुनिया में, कोने कोने में, गांव गांव में, करिया करिया में, ये लोग जंगलों में भी इसकी आवाज सुनेंगे वाईफाई के जरिए। बड़ी अच्छी आपने तमहीद बांधी। पहले तो ये है कि जी मैंगो फेस्टिवल इस दफा और यौम आजादी जिस जोश और खरोश के साथ, जिस तरह लोगों की नौजवान नस्लों ने, हमारी माओं ने, बहनों ने, बेटियों ने, बुजुर्गों ने, नौजवानों ने शिरकत की है, मैं समझता हूँ कि यह शाह जंगीर का एक मेला लगता था ना, तो उस मेले की तरह जिधर भी नजर दौड़ाते थे तो जनाब यौम आजादी, पाकिस्तान जिंदाबाद, पाकिस्तान जिंदाबाद। और बल्कि मुझे तो कुछ लोग ऐसे भी मिले, देखें हमारा सियासी पार्टी से कोई तल्लक नहीं, लेकिन जहां से भी अच्छी खुशबू, खबर, मालूमात या दोस्तों के जज्बात सुनने को, पढ़ने को, देखने को मिले तो बिला तफरीक उनकी तारीफ करनी चाहिए। मौजूदा हुकूमत मुस्लिम लीग नून और उनकी साथ कोलेशन पार्टियां जो हैं, इन्होंने देखें जी कोई मुआहदा ऐसे नहीं हो गया, ये डायलॉग बड़े अरसे से चल रहे थे। होमवर्क होने के बाद तुर्किया और पाकिस्तान और सऊदी अरेबिया ने एक तारीखी मुआहदा जो है, दिफाई मुआहदा किया है, उसके अंदर ये लिखा हुआ है कि ये तीनों मुल्क किसी मुल्क के खिलाफ नहीं, किसी मुल्क के खिलाफ ये मुआहदा नहीं, ये सिर्फ जारहियत के खिलाफ है, क्योंकि दुनिया किसी ना किसी बहाने, हमारे बहुत सारे पड़ोसी हैं वो हमें खुद ऐसे ऐसे इल्जाम दे देता था, आप ही अपने ड्रामे रचा कर, अब दुनिया जो है सैटेलाइट और चांद पर बैठ गई है जाकर, वहां पर दूरबीनें लग गई हैं, अगर दुश्मन अपनी कार्रवाई करके आपके माथे पर, आपके गले में हाथ डालकर, आपका प्रोपेगेंडा करके आपको बदनाम करता था ना, तो अब ये पोल खुल गया है। अब उनको पता लग गया है कि अब हमारी ये हमारा सिक्का, ये हमारा झूठापन या पाकिस्तान को अपनी कार्रवाई करके बदनाम करने का सिलसिला रुक चुका है। तीनों ममालिक के पास ऐसी टेक्नोलॉजी आ गई है, बड़ी ताकतों से आ गई है, तजारत होगी, दिफा होगा, टूरिस्ट आएंगे। आप यकीन जाने कि यूरोपीय यूनियन से ज्यादा तुर्की जो है वो बहुत ज्यादा डॉलर और ज़र मुबादला उन लोगों से कमाता, फिनलैंड से, नॉर्वे से, स्वीडन से, डेनमार्क से, जर्मनी, बेल्जियम, हॉलैंड, पेरिस, इटली, स्पेन से। मैं इस्तांबुल में बाजार में बैठकर खाना खाया, मैंने लोगों को देखा, ये लोग जाकर वहां पर कितना सरमाया खर्च करते। अब तीनों मुल्क जो हैं ये टूरिस्ट के जरिए अपनी मईशत को इतना इतना मजबूत करेंगे कि इनके खजाने सोने से भर जाएंगे। राजा साहब, हम वर्ल्ड बैंक से कर्जा लेना छोड़ देंगे, एक बात तो ये है। और दूसरी जनाब, ये जो फेस्टिवल और यौम आजादी मनाया गया, मैंने यहाँ कुछ नाम लिखे थे आपके फोन से पहले कि यहाँ नसीम अहमद भी आए थे, सफीर राउफ खान भी, एतजाज हसन भी, मसरूर जुनेजो भी, फौजिया शहबाज भी, सैयद जुल्फकार गर्देजी भी, अहमद मुश्ताक साहब भी, और अब शोएब सरवर साहब हैं। इन्होंने बड़ी अच्छी तकरीर की जो मुस्लिम लीग नून ने वेल्बी में मुनक्कद की थी 14 अगस्त को। उन्होंने बड़ी अच्छी तकरीर की, सफीर पाकिस्तान डेनमार्क इज्जत मुआब शेव सरवर साहब ने, कि आपका तल्लक किसी भी सियासी जमात से हो, जमात सलामी से हो, वली खान से हो, मौलाना फजल रहमान से हो, नून से हो, काफ से हो, पीपल पार्टी से हो, किसी से भी हो, आपकी सोच, आपकी मोहब्बत मैंने शिरकत करके ये महसूस की है। अम्बेसडर साहब के अल्फाज थे, आप भी बैठे थे, मैं भी बैठा था और उनके साथी भी बैठे थे, कि मैंने एक ही चमक देखी है, एक ही जोश देखा है, एक ही जज्बा देखा है कि आप सब लोग किसी भी सियासी पार्टी में हो, सब पाकिस्तान के शाना बशाना खड़े हैं। मैं राजपूत आसिफ साहब को माइक देता हूँ।
1: अजी साहब, आपका बहुत शुक्रिया। आसिफ, आपने शाहजी साहब की बात सुनी और आप क्या कहेंगे?
3: जी राय साहब, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। आसिफ, आपने आजी साहब की बात सुनी?
3: जी बिल्कुल, बात सुनी है।
1: अब उन्होंने माइक आपकी तरफ कर दिया है।
3: जी बहुत शुक्रिया राय साहब, आपने आज हमें मुद्दू किया और जो फंक्शन हुए हैं इधर मुख्तलिफ उनके बारे में इंशाल्लाह बात करते हैं। सबसे पहले तो मैं आपको मुबारकबाद देता हूँ। ये देखें, ये आपको शील्ड नहीं मिली, ये पूरे मीडिया को मिली है। मीडिया का अतराफ किया गया है यहाँ पे बैसी की तरफ से, हम उनका भी शुक्रिया अदा करते हैं और आपको भी मुबारकबाद देते हैं। इंशाल्लाह जैसे हमारा किरदार है मीडिया का यहाँ डेनमार्क में, आइंदा भी हम अपना किरदार अदा करते रहेंगे। क्योंकि शुएब साहब यहाँ पे उन्होंने जिस तरह बताया कि इनका ये आखिरी साल है, तो उन्होंने जिस तरह मीडिया के साथ और कम्युनिटी के साथ वक्त गुजारा है, ये एक मिसाली है। इससे पहले भी आते रहे हैं, ये नहीं है कि हम कहेंगे कि उनकी कोई हम गलत बात करेंगे। इससे पहले भी सफीर पाकिस्तान आते रहे हैं, वो भी उनका भी तल्लक अच्छा रहा है, लेकिन उन्हें इन्होंने ज्यादा क्लोज होके मौजूदा जो हमारे सफीर पाकिस्तान जनाब शुएब सरवर साहब हैं, इन्होंने बड़ा अच्छा वक्त गुजारा है। मैं लोग इनकी तारीफ करेंगे, इनका याद रखेंगे, क्योंकि बहुत ज्यादा आते हैं सफीर हर साल, जहरी बात है उनका 3 साल बाद चेंजिंग होती है, लेकिन कुछ कुछ नाम ऐसे होते हैं जो याद रह जाते हैं, जिस तरह अभी असलम एर साहब ने नाम लिए मुख्तलिफ, कुछ ऐसे हैं जो इतना वो नहीं गुल मिल सकते, लेकिन कुछ ऐसे नाम होते हैं जो तारीख का हिस्सा बन जाते हैं। उनमें से मेरा मैं समझता हूँ शुएब सरवर साहब भी हैं, इनकी हमें कदर करनी चाहिए, इनके ज्यादा से ज्यादा हमें जब इंशाल्लाह ये जाएंगे हम कोई ना कोई पार्टी भी रखेंगे, इनके आजाद में कम्युनिटी को रखनी भी चाहिए, बड़ा अच्छा। और राय साहब, जो आज इस दफा फंक्शन हुए हैं 14 अगस्त के बारे में, वैसे भी बड़ा अच्छा फंक्शन हुआ है, जो वहां पे जो लोग थे हमारे जो कम्युनिटी के लोग ने, उन्होंने बड़ी बड़ी भरपूर शिरकत की है, क्योंकि हम समझ रहे थे कि इस दफा शायद उस तरह प्रोग्राम ना हो, क्योंकि ये फ्राइडे था, काम का दिन होता है, लोग अपने अपने कामों पे जाते हैं। लेकिन इसके बावजूद भी आपने देखा कि वैसी जो कुर्सियां थी और जो सीटें लगी हुई थी, उसके अलावा भी लोग उससे ज्यादा, सीटों से ज्यादा तो पीछे खड़े थे, कुछ बाहर खड़े थे। ये पहली दफा देखने में आया है और बड़ा अच्छा रहा है प्रोग्राम, बड़ा अच्छा ना मनोरंजन तरीके से किया है। और उसके बाद हाँ जी, उसके बाद बाकी प्रोग्राम जो मेले हो रहे हैं वो भी लोगों को भी तारीफ करूंगा जिन्होंने इसमें हिस्सा लिया। वाकई अगर लोग नहीं आएंगे तो कैसे हमें पता चलेगा ये कैसे रहे फंक्शन। लोगों ने बड़ी अच्छी हौसला अफजाई की, बच्चों के साथ, फैमिलीज के साथ लोग आए और भरपूर तरीके से हिस्सा लिया। हमें उनकी भी तारीफ करनी चाहिए और आगे मैं उनसे सबसे कहूंगा, अपनी कम्युनिटी के लोगों से, कि इस प्रोग्राम में जरूर शिरकत करें, बल्कि अपने बच्चों के साथ शिरकत करें, ताकि बच्चों को भी पता चले हमारा कल्चर क्या है, हम क्या अपने पाकिस्तान के बारे में हम क्या क्या जानते हैं, क्या क्या उन्हें बता सकते हैं। और मैं जो इंतजामिया है उनसे भी कहूंगा कि ऐसे कोई आइटम जरूर रखा करें जो यहाँ के बच्चों की दिलचस्पी का बायस हो, ताकि वो भी आइंदा शामिल हों, शिरकत करें। और जिस तरह बैसी ने प्रोग्राम किए थे उसमें बच्चों ने अपनी अपनी तकरीर भी की, तराने गाए, इस तरह इनको भी सबको कुछ ना कुछ एक आइटम दो आइटम ऐसी रखनी चाहिए, ताकि इन लोगों जो हमारे बच्चे हैं इनका भी दिलचस्पी, इनकी भी दिलचस्पी जो है ना वो बरकरार रहे और वो भी आते रहे। ये ना हो कि सिर्फ हम अब जो पाकिस्तान से, यानी जिनका बैकग्राउंड ज्यादा हम पाकिस्तान से है, जहरे जो बच्चे यहाँ पैदा हुए हैं जो पाकिस्तान से 20-22 साल की उम्र में आए या 30 साल की उम्र में, उनका तल्लक ज्यादा है। और बच्चों को भी हमने बताना है साथ साथ, ताकि ये जो हम काम कर रहे हैं ये अगली नस्लों में भी मुंतकिल होता रहे और चलता रहे। बहुत शुक्रिया राय साहब। इसके अलावा मेरा मुस्लिम लीग नून ने भी 14 अगस्त को प्रोग्राम किया था, एम्बेसडर साहब उसमें भी आए थे, उनने बड़ी अच्छी बातें की हमारी। और मैं एक बार यहाँ पे करना चाहता हूँ कि बार दफा तनकीद की जाती है कि ये तो मुस्लिम लीग नून का है, ये PTI का है, ये फलां पार्टी का है। वहां पे देखें PTI, अब मैं उन्हें कुछ कह पता तो नहीं मुझे, अब वो किस जमात से उनका गहरा तल्लक है, हमारी सबका काउंसलर लुबना लाई की बात कर रहा हूँ, उन्होंने बड़ी अच्छी बात की। उन्होंने कहा 14 अगस्त है ऐसा दिन है जिसमें हमें पार्टियां अपनी जो भी सियासी लगाव है, सियासी हम जिसको भी सपोर्ट करते हैं, एक दिन के लिए हमें भूल जाना चाहिए। मुझे ये बात बहुत पसंद आई उनकी, और वहां पे मैंने की भी, और मैंने देखा कि बाद में जी वो हमारे जो अपने साथी हैं कुछ, वो कह रहे थे जी आपने PTI के लोगों को बुला लिया, अगर 2-4 लोग आ गए हैं तो मैं कहता हूँ उनकी मोहब्बत है हमारे लिए, हमें उन्हें वेलकम करना चाहिए कि ये हम अलहदा अलहदा नहीं है, हम एक पाकिस्तानी है, अगर वो आए हैं तो हमें उन्हें वेलकम करना चाहिए हर जगह पे। तो
2: ये जलसा नहीं था, ये जलसा था यौम आजादी का, इसके अंदर आप अगर डैनिश भी आ सकते हैं तो लुबना इलाही ने शमूलियत करके इस जलसे को रौनक बख्शी है। ये बिल्कुल यौम आजादी था, ये उन कुर्बानियों के, शहीदों की कुर्बानियों को खराज तहसीन का जलसा था जो आपने किया है।
3: हाँ जी, बहुत बहुत शुक्रिया मैं साहब, आप भी वहां मौजूद थे, आपने देखा कि, और हमें खुशी हुई है, हमें उनकी बातें सुन के, उनके व्यूज देख के, और उनका जो हमारे बारे में तारीफी कलमात थे, हमें बहुत खुशी हुई कि देखें ये एक दिन है, हमें मिलके मनाना चाहिए। हमें कोई दिन इस दिन ये नहीं सोचना चाहिए कि ये हमारा तल्लक मुस्लिम लीग नवाज से है, पीपल्स पार्टी से है, PTI से है, बल्कि हमें तनकीद करने की बजाय एक दिन के लिए हमें भूल जाना चाहिए इन चीजों को। बाकी पूरा साल है, आप लड़ते रहें।
1: बहुत शुक्रिया हाजी साहब, बहुत शुक्रिया। जिक्र हो रहा है लुबना इलाही साहब जो कि डैनिश सियासतदान है और पहली नौजवान है, कश्मीर की बेटी के नाम से भी इनकी पहचान है, बहुत हवालों से जानी व पहचानी जाती है। अक्सर आप इनको, आप आधार, आपकी आवाज़ भी और दूसरे मीडिया पर भी देखते भी रहते हैं, सुनते भी रहते हैं। लुबना इलाही साहबा ने हमें ज्वाइन किया हुआ, लुबना आपको भी खुश आमदीद कहते हैं आधार आपकी आवाज़ पर।
4: जी अस्सलाम वालेकुम सारे सुनने वालों को, और आपका शुक्रिया। और सबसे पहले तो मैं राज साहब आपको मुबारकबाद दूंगी कि आपकी खिदमात को सराहते हुए एम्बेसडर साहब ने जो आपको एक जो है शील्ड दी है, ये अच्छी बात है कि अच्छी चीजों को सराहते रहना चाहिए, तनकीद भी करनी चाहिए, लेकिन हमारे में फकदान है कि तारीफ कभी नहीं करनी, तनकीद हमेशा याद रहती है। और इसके साथ ही मैं सबको जश्न आज़ादी की तहे दिल से मुबारकबाद दूंगी, اور بڑا اچھا یہ پورا دو تین ہفتے رہے ہیں, مختلف حوالے سے لوگ کرتے رہے ہیں. لیکن صرف ایک چیز کی کمی تھی کہ مینگو فیسٹیولز ہوئے ہیں لیکن شہودا کو, ان قربانیوں کو, تجدید وفا اپنے وطن سے, وہ کہیں گم ہو گیا تھا. ہوپفلی اگلے سال لوگ یاد رکھیں گے, کیونکہ اس کا ہونا ضروری ہے. جس کو آپ مناتے ہیں وہ مینگو نہیں ہے, وہ جیتے جاتے لوگ تھے جو قتل کر دیے گئے, ذبح کر دیے گئے. میرے اپنے خاندان کے 23 لوگ تھے جو ریل کی ایک ڈبے میں ان کی گردنیں اتری ہوئی تھی, اور ہم ہر سالہ ان کی اجتماعی برسی مناتے ہیں. تو بہرحال مجھے تو جہاں جہاں موقع ملا, میں جہاں جہاں جا سکتی تھی, الحمدللہ میں نے سب جگہ شرکت کی. بینگ اے پاکستانی نا, کرنا چاہیے.
1: لبنا, آپ نے دیکھا اور آپ سے لوگ مذاق بھی کرتے رہے کہ آپ نے کہیں نون لیگ تو جوائن نہیں کر لی, آپ نے بڑا لمبا جواب دیا تھا.
4: جی جی, میرا مختصر جواب یہی ہے کہ پاکستان پہلے, پاکستان ہوگا تو ہم ہوں گے. ہماری شناخت انٹرنیشنلی طور پہ کسی پارٹی کی مرونے منت نہیں ہے. ہم پہلے پاکستانی ہیں, اس کے بعد کچھ اور ہے. اور مجھے کوئی یہ وہ نہیں ہے ڈر و خوف یہ کہتے ہوئے کہ میرے اپنے جو ہے یہ حقے, یہ جو ابھی جنگ ہوئی تھی راہ حق کا جو سارا تھا سلسلہ, تو اس میں میں نے محسوس کیا کہ میرے خیالات کچھ تبدیل ہوئے اپنے اداروں کے بارے میں. تو آئی ایم ویری پراؤڈ کہ جس طریقے سے اداروں کی جو ہے وجہ سے
1: ہمارے کے ساتھ آپ کے خیالات تبدیل ہوئے ہیں, یا آپ کا سافٹ ویئر اپڈیٹ ہوا ہے؟
4: نہیں نہیں نہیں, کسی کی ضرورت ہے میرا سافٹ ویئر تبدیل اپڈیٹ کرے. میں جیتی جاتی انسان ہوں, لیکن ہے کہ ہم اس سے انکار نہیں کر سکتے کہ دنیا کی ساتویں ایٹمی طاقت ہے. اتنے کرائسس کے بعد تو ہے کہ تو تعریف کرنی چاہیے, کیونکہ زندگی میں میں نے اپنی زندگی میں دیکھا ہے کہ بین الاقوامی طور پہ پاکستان میں انویسٹر جو نہیں ہے وہ جانا چاہتے ہیں, وہاں پہ پیسے انویسٹ کرنا چاہتے ہیں. تو اچھی بات نہیں, بجائے ہم بھیک مانگنے کے اپنی ملک کو اتنا مضبوط بنائیں کہ لوگ مالی طور پہ پریشان نہ ہوں, یعنی انویسٹر جو ہے, اور اس طرح اپنے ملک کی حالت بہتر کریں.
1: لبنا, آپ سے آخری سوال کرنے کے آگے بڑھتے ہیں, مائک کی آج اسلم صاحب کی طرف بڑھتے ہیں. لبنا, آپ نے دیکھا کہ جتنے بھی پروگرام ہوئے, چھوٹا ہوا, بڑا ہوا, بڑا ہوا, اس سے بڑا ہوا, پھر اس سے زیادہ بڑا ہوا, اور پھر اس سے زیادہ بڑا ہوا, یہ کوئی 9 کے قریب پروگرام ہوئے, اور بعض جگہ محسوس ہوا کہ 14 اگست سے آگے یہ عام اور یہ جو ہے سٹال وغیرہ آگے چلے گئے, 14 اگست پیچھے ہو گیا. یہ میں سیاسی طور پہ بات کر رہا ہوں.
4: نہیں, اس کا میں نے ذکر کیا ہے نا کہ اس کا ہونا ایک دو, میں یہ نہیں کہتی کیونکہ بچے آنے سے کافی نہیں ہوتا. ایک سال اپنے آپ سے وعدہ کر لیں, میں اگلے سال انشاءاللہ ایک, تو میرا پاکستانی اردو پڑھانے والے اساتذہ کے ساتھ رابطہ ہے, تو کوئی کچھ نہ کچھ ہونا چاہیے. والدین کے پاس ایک سال ہے اپنے بچوں کو پاکستان کے بارے میں اپڈیٹ کریں, بتائیں کہ پاکستانی ہونے کا صرف یہ مطلب نہیں ہے کہ کبھی کبھار پاکستانی کپڑے پہن لے یا شادی پہ چلا گیا. ان کے اندر جب آپ انہیں سمجھائیں بتائیں گے تو ان میں جذبہ ایک حب الوطنی, ایک پاکستانیت بڑھے گی. میں اس چیز کو بہت برے طریقے سے محسوس کرتی ہوں, اس میں کسی کا قصور نہیں ہے. والدین تھکے ہوتے ہیں یعنی, لیکن اس کو صرف ترجیح دینی چاہیے. اٹ از اے میٹر آف پرائیورٹی.
1: حاجی اسلم مہر صاحب, آپ نے لبنان صاحبہ کی بات سنی, یہ جو سیاستدان بھی ہیں اور ٹیچر بھی ہیں اور آصف بھی جو ہیں وہ خود ہر چیز کو گہری نظر سے دیکھتے ہیں. تو حاجی صاحب, آپ نے دیکھا کہ آصف نے بھی دیکھا کہ پاکستان امبیسی میں جو بچوں کی اتنی زیادہ تعداد تھی, عورتوں کی تعداد تھی, سارا پروگرام ٹوٹلی 100% وہ پاکستان کے 14 اگست کے آگے پیچھے رہا. آپ کیا کہیں گے؟
2: میں بھی تھا, لبنا بھی تھی وہاں پہ, اور آصف صاحب تو آپ کو پتا ہے کہ اس کالج کے کمرے سے آواز آ رہی ہے.
4: نہیں میں, اچھا چلے, میں کیونکہ بس میں ہوں تو چلے.
2: ہاں
4: جی بولیے.
2: ہاں میں یہ عرض کر رہا ہوں کہ جس سفیر پاکستان صاحب نے ڈنمارک میں یہ ذکر بھی کیا, جس وقت آپ کو انہوں نے اعزازی شیلڈ دی, اس کے اندر یہ ذکر تھا, جیسے ابھی لبنا کہہ رہی ہے کہ ایک سال ہے ابھی پڑھا, استاد ہیں, ٹیچر ہیں, ان کے شاگرد ہیں, بچے پڑھے ہوئے ہیں, اب تو بڑے ہو گئے, کچھ کی تو شادیاں بھی ہو چکی ہیں. تو اسی طرح امبیسڈر صاحب نے جس دن سے منصب سنبھالا تھا ڈنمارک میں میں دور بیٹھ کر بات ان کی دیکھتا سنتا رہا ہوں. میں یا تو لاسٹ ایئر گیا تھا یوم آزادی پہ یا پھر آج کل 12-14 اگست کو پورے ایک سال کے بعد گیا ہوں. نہ تو میں قریب زیادہ جا کر یہ ہے کہ بھی اپنے آپ کو سمجھوں کہ جی میں بہت بڑا کوئی پاکستانی ہوں. میں ایک عام پاکستانی کی حیثیت سے جاتا ہوں آ جاتا ہوں دیکھتا ہوں آبزرو کرتا ہوں اور اللہ تعالیٰ نے اتنی میموریز مجھے دی ہوئی ہے. انہوں نے 35,000-40,000 پاکستانی جو ڈنمارک میں ہیں ان میں سے 20 سوسائٹیاں ہوں گی دینی ہوں سیاسی ہوں ادبی ہوں کاروباری ہوں جنہوں نے بھی بلایا یہ وقت نکال کر گئے ہیں اور وہاں انہوں نے ایک ہی درس دیا ہے کہ پاکستان جیسے لبنا کہہ رہی تھی کہ پاکستان ہے تو ہم ہیں اور انہوں نے تقریر بھی یہ کی کہ راجہ غفور افضل ایک عرصے سے انگریزی میں تقریر کی تھی الحمدللہ اسلم ان کے ایک ایک لفظ کو جو ہے نا وہ سن رہا تھا کہ راجہ غفور افضل ریڈیو آپ کی آواز کے پلیٹ فارم سے اب تو یہ ریڈیو آپ کی آواز بھی ہے اور ریڈیو چینل بھی ہے اور انشاءاللہ تعالی یہ بین الاقوامی چینل ہوگا. انہوں نے ایک بات کی کہ قائد اعظم رحمت اللہ علیہ کی برسی ہر سال باقاعدگی سے مناتے ہیں اور بلا تفریق. کیوں کہ بانی پاکستان کا وہ ایک فنکشن ہوتا ہے اس میں پیپل پارٹی ہوتی ہے جماعت اسلامی ہوتی ہے ادبی سیاسی تمام کاروباری شخصیات کو مدعو کیا جاتا ہے اور یہ جو آج امبیسڈر صاحب نے اپنے طور پر اپنی طرف سے راجہ غفور کو اعزازی شیلڈ دی ہے دو چیزیں ہیں. مجھے لبنا نے اسی وقت جلسے میں امبیسی میں بتایا تھا کہ راجہ صاحب سے پہلے 3 آدمیوں کو بھی تمغہ امتیاز مل چکا ہے. غلام صابر صاحب کا میرے دماغ سے لفظ جو ہے وہ میموری سے نکل گیا تھا. لبنا الہی چونکہ سیاستدان ہیں ٹیچر ہیں متحرک ہیں ایکٹیو ہیں انہوں نے کہا کہ اسلم بھائی غلام صابر جنہوں نے علامہ اقبال مفکر پاکستان شاعر مشرق ان کو بھی امبیسی میں تمغہ امتیاز مل چکا ہے اور تنویر جو میاں منیر کے عزیز ہیں ان کو بھی صدر پاکستان آصف زرداری صاحب نے تمغہ امتیاز دیا ہے. اور تیسرے ہمارے جو یہ سابق کونسلر ہیں اور سابق ممبر آف پارلیمنٹ ہیں سکندر صدیق
1: صاحب سابق نہیں ہیں موجودہ کونسلر ہیں.
2: ہاں کونسلر آیا میں معاف رکھنا میں انہیں ممبر آف پارلیمنٹ سابق کہہ گیا. ہاں ہماری تو دعا ہے کہ اگر ان کے اوپر کچھ پابندیاں جو انہوں نے کیس کو اٹھایا تھا اس کی وجہ سے اگر کوئی پیریڈ جو لگا ہوا تھا وہ ہٹ جائے تو ہم انشاءاللہ انہیں دوبارہ ممبر بنائیں دوبارہ ممبر آف پارلیمنٹ بنائیں اور ایسے نوجوان اور آگے آنے چاہیے اور آگے آنے چاہیے. تو انہوں نے بار بار آپ کا یہی ذکر کیا کہ جی یہ آپ جو قائد اعظم کی برسی 25 دسمبر کو مناتے ہیں میں دیکھ رہا تھا ان کے لفظ ہیں کہ جی ہر سوسائٹی کا آدمی وہاں پر موجود ہوتا ہے اور میں اپنی خوشی سے راجہ افضل کو ریڈیو پر آپ کی آواز کو یہ اعزازی شیلڈ پیش کر رہا ہوں. میں مائک اپنے پیارے دوست یہ ساحل کے ایڈیٹر ہیں اب بھی بہت اچھا لکھتے ہیں ان کے سپرد کرتا ہوں.
4: اچھا میں نے ایک چھوٹی سی عرض کرنی ہے.
1: جی لوگ کریں بولے.
4: عرض یہ ہے کہ یہ ایک تمغہ امتیاز ہو یا کوئی شیلڈ ہو یہ اچھی بات ہے کہ جو لوگ جذبے کے ساتھ کام کرتے ہیں. جیسے میں نے اپنا پہلا الیکشن 1986 میں یا 85 میں لڑا تھا تو 40 سال تو میں نے اپنی زندگی کے دی تو اس طرح میری طرح اور لوگ بھی ہیں تو ان کو آپ جو نہیں ہے ان کو ایک ریکگنائزیشن ہوتی ہے ایک ہوتا ہے کہ دوسروں کا حوصلہ بڑھتا ہے. لوگ یہ کہتے ہیں جی آپ تو چلتے جا رہے ہیں تو کیا آپ کو حاصل وصول ہوا ہے لیکن جذبے کی کوئی قیمت نہیں ہوتی. ایک تو یہ کہ بڑی اچھی رسم ہے کہ آپ ریکگنائز کریں کوئی بھی ہو. اس کے علاوہ میں یہ گزارش کروں گی کہ ہوپ فلی اب جیسے بونبی ہو گیا، وینس بیک ہو گیا، جو بھی علاقے ہیں، تو میری یہ ہے کہ آپ چاہے چھوٹا سا فنکشن کریں، چاہے کیک رکھیں، یہ بڑے بڑے نہ کریں، لیکن آپ کو پورے ملک میں جہاں آپ کو موقع ملتا ہے آپ کو 14 اگست کا فنکشن سیلیبریٹ کرنا چاہیے، تاکہ آپ کے بچوں کو پتا چلے کہ یہ ہم نے کیا، بچوں کو شامل کریں. میں نے کوپن ہیگن کمون سے اجازت مانگی تھی کہ میں پاکستان کا جھنڈا اگر اپنے گارڈن میں لگا سکوں، تو آپ دیکھیں کیا جواب دیتے ہیں. کیونکہ ایک ہے وہ جھنڈوں سے متعلق ایک قانون ہے، آپ ویسے نہیں لگا سکتے. تو مطلب اگر مجھے اجازت مل گئی تو میرے گارڈن میں انشاءاللہ تعالی پاکستان کا جھنڈا لہرائے گا. جو گزریں گے، جو دیکھیں گے، انہیں پتا چلے گا آج یہ دن ہے. تو اس کو ہمیں بانٹنا چاہیے، جتنا آگے دوسرے لوگوں کو بتائیں، ان کو انوالو کریں. کیونکہ پاکستان اس وقت جو ہے وہ ملک نہیں ہے جس کا تذکرہ صرف جرائم کاری، جھوٹ، فراڈ کے نام سے ہوتا تھا. پاکستان اس وقت انٹرنیشنلی طور پہ ایک امن کا پیغمبر ہے، اس نے امن کریٹ کی ہے. تو پہلے اتنے لوگ نہیں اتنے اویئر تھے، لیکن مجھے تو کوئی بھی نہیں ملتا ایسا جس کو پاکستان کا رول نہ پتا ہو کہ دنیا میں امن ہے، لڑائیاں نہیں ہو رہی اور اس طرح کی چیزیں. میں تو ہمیں بھی یہ چیز ایسے سویلین استعمال کرنی چاہیے، پاکستان کو پروموٹ کرنا چاہیے. ہمارے میں سے ہر بندہ پاکستان کا امبیسڈر ہے. تو یہ اچھی درخواست اگلے سال کے لیے کہ ذرا اگلے سال کچھ مختلف ہونا چاہیے،
1: مختلف ہونا چاہیے. آصف، آپ نے ساری باتیں سنی اور دیکھی بھی، آپ نے تو ساری باتیں دیکھی ہیں، چونکہ لبنا نے کچھ باتوں کا اضافہ کیا ہے، آپ کیا کہیں گے؟
3: یہ بڑی اچھی انہوں نے ایک تجویز دی ہے، مجھے بہت پسند آئی ہے کہ ہمیں کم سے کم اس جو جھنڈا لگانے کی بات ہے اپنے گھروں پہ، کم سے کم 14 دن کو، 14 اگست کو ہم اپنے گھروں پہ لگا سکے. اس تجویز کو آگے بڑھانا چاہیے، ان سے اس کی اجازت لینا چاہیے، تاکہ ہمارے جو گھر ہیں مختلف، یا چلو کم سے کم مسجدیں ہیں یا کوئی ایسی جگہ ہے جہاں پہ ہم لگا سکتے ہیں کچھ وقت کے لیے، چاہے لگائیں، چاہے وہ 20 منٹ 10 منٹ کے لیے اپنے گھروں پہ لگا کے ہم اپنے اس کا اپنی خوشی کا اظہار کر سکے. یہ بڑی اچھی تجویز ہے انشاءاللہ. اور دوسرا جو انہوں نے بولا ہے کہ ہمیں مختلف جگہوں پہ کرنا چاہیے، چلے وہ اگر وہ نہیں بھی کر سکتے، ہمارے پاس اتنی زیادہ مسجدیں، اتنے زیادہ ادارے ہیں یہاں پہ، ہر شہر میں ہیں، ہر علاقے میں ہیں، اگر وہاں پہ بھی ہم یہ چھوٹے چھوٹے پروگرام رکھ لیں، اپنے بچے جو پڑھنے آتے ہیں قرآن وہاں پہ، اور جو ان کی انتظامیہ ہے،

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामान नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर बराह रास्त आपकी खिदमत में हाजिर हैं। समय बहुत सारी खबरें होती हैं, ब्रेकिंग न्यूज़ होती हैं, हम आपसे शेयर करते रहते हैं, लेकिन आज हमारे साथ एक ऐसी पर्सनैलिटी हैं जिन्हें इस साल सितारा इम्तियाज़ मिला। ये पाकिस्तानियों के लिए बड़ी खुशी की बात है, डेनमार्क के लोगों के लिए बड़ी खुशी की बात है। इस पर खुलखुलाकर बात करेंगे कि ये कैसे मिलता है, किस तरह मिलता है, इसका तरीकाकार क्या होता है, इस पर भी बात करेंगे। लेकिन सबसे पहले हम बात करेंगे कि टाउन हॉल में क्या हो रहा है, टाउन हॉल की पार्लियामेंट में क्या हो रहा है, सियासतदान क्या कर रहे हैं, इस पर भी बात करेंगे। और जितना हमारी लोकल बातें हैं उस पर भी इंशाल्लाह खुलखुलाकर बात करेंगे। इस वक्त मलिक सिकंदर सदीक जो किसी तारफ के मुताज नहीं, मैंने छोटी सी तमीद बांधी है। मलिक सिकंदर, आपको एक बार फिर अदर आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
2: जनाब राजा साहब अस्सलाम वालेकुम, अपने वालों को मेरी तरफ से प्यार भरा सलाम।
1: वालेकुम सलाम सिकंदर, आपको तो इस साल सितारा इम्तियाज़ मिला और उसके बाद जो पाकिस्तान मुस्लिम लीग नवाज का प्रोग्राम था, सफ़ीर मोहतरम वहाँ भी तशरीफ़ लाए थे, उन्होंने वहाँ भी आपको मुबारकबाद दी। लेकिन ये बातें जानने से पहले हम आपसे पूछेंगे, ये पार्लियामेंट खुल गई है, कोपेनहेगन जो पार्लियामेंट है उसका सेशन भी हुआ, तो हमारे नाज़रीन के साथ कोई इन्फॉर्मेशन तो शेयर करें।
2: जी, सबसे पहली बात तो ये है कि अब जुलाई के बाद अगस्त में जो कोपेनहेगन असेंबली है वो दोबारा से उसमें काम शुरू हो जाता है, और हाल में अभी 20 अगस्त के दिन हमारी पहली असेंबली की मीटिंग थी, उससे पहले हमारी कमेटीज की मीटिंग भी रही है। तो बहरहाल पहली जो मीटिंग थी वो थी अभी 20 अगस्त को, जिसमें मैंने शिरकत की एज अ मेंबर ऑफ कोपेनहेगन असेंबली, और वहां पे बहुत सारी हाल में 3 एजेंडा पे 33 केसेस थे, पॉइंट्स थे, बिल थे जिनको हमने देखना था, और उसमें कुछ ऐसे पॉइंट्स थे जो मैं समझता हूँ कि बताता है कि जो इस वक्त सियासी माहौल है डेनमार्क का, हाँ वो पार्लियामेंट नेशनल असेंबली का हो या वो कोपेनहेगन असेंबली का हो या वो बकाया जो टाउन हॉल्स हैं उनमें हो, तो एक तो मुसलमानों के हवाले से एक लहर जो है, जो एक सख्ती की लहर जो है जो चल रही है, वो हमने कोपेनहेगन असेंबली की जो मीटिंग थी उसमें भी उसको पाया। उसमें सबसे पहली बात ये है कि अभी मैं कुछ ही देर में एक क्लिप लगाने जा रहा हूँ उस मीटिंग का, कि अभी भी इनकी कोशिश ये है। आपको पता है कि इन्होंने कोपेनहेगन कम्यून के जितने भी लोकेल हैं, जितने भी उनकी जगह हैं, उसमें उन्होंने जिससे कहते हैं कि मर्द और औरत इकट्ठे जिसमें नहीं बैठे, तो उसको उन्होंने गैर कानूनी करार दे दिया है, जिस वजह से अब स्विमिंग जो है, जब ऐसी तंजीमें होती हैं जो कम्यून के स्विमहल इस्तेमाल करती हैं जिसमें सिर्फ लेडीज होती हैं, उसको इन्होंने गैर कानूनी करार दे दिया है। इसी तरह आपको पता है कि जो ईद की नमाज पढ़ते थे हम पहले कम्यून के लोकेला में, उसको उन्होंने गैर कानूनी करार दे दिया कि मर्द औरतें जो है वो सेपरेट होती हैं। तो ये एक मैं समझता हूँ बड़ी एक मुनाफिकीनी है, आप समझ रहे हैं, मुनाफ़क़त है। इसमें मैं भी बाद में आऊंगा कि क्यों है ये। तो इसके ऊपर बकायदा आज चौथी बार हमारा जो सेशन हुआ है, तो फिर उसमें डेनिश पीपल्स पार्टी जो है उन्होंने इस इशू को रेज किया, और वहां पे आप यकीन करें कि मुझे इतना अफसोस होता है, इतना अफसोस होता है कि हमेशा ये होता है डेनिश सोसाइटी में। आप देखें ये बहुत सारी ऐसी तंजीमें हैं, बहुत सारी ऐसी स्पोर्ट्स हैं, बहुत सारी ऐसी जगह हैं जहाँ पे अपने लेडीज के अपने ग्रुप होते हैं और जिसमें मर्दों की अपनी एक्टिविटीज होती हैं, लेकिन सिर्फ और सिर्फ मुसलमानों को टारगेट बनाया जाता है। और मैंने वहां पे बड़ी एक जो मिगल प्यान है डेनिश पीपल्स पार्टी का, खस्तान प्यूलो है पीपल्स पार्टी का, जो एन बे वाटर है लिबरल अलायंस की, सीने प्यूवेल है विंसवा पार्टी की, इन सब ये एक तरफ सारे तो मैं समझता हूँ एक इनका जो रवैया था, जो इनकी जो पॉइंट्स थे, वो एक इस्लामोफोबिक और एक खतरनाक किस्म की हमारी जमहूरियत के लिए उनके पॉइंट्स थे। ये मेरी एक साथी राय है, और میں ایک طرف اور بقایا سارے چپ، لیفٹ ونگ پارٹیز میں سب چپ، جن کو آپ اکثر ووٹ دیتے ہیں سب چپ. یہ مسلمان، یہ ان کو یہ کیا جائے وہ کیا جائے، یہ کھینے ہونا چھوکنے ہیں، نیگیٹو سوشل کنٹرول ہے. تو وہاں پہ میں نے ایک سوال اٹھایا جس کا بھی میں کلپ لگاؤں گا ابھی تھوڑی دیر میں لگ رہا ہے. میں نے ان سے کہا آپ مجھے یہ بتائیں کہ آپ یہ کہتے ہیں کہ جو تنظیمیں ہیں جو سوئے محل لیتی ہیں اور سوئے محل کے اندر جو جو گروپ ہیں جس میں صرف لیڈیز ہوتی ہیں اس میں وہ کہتے ہیں مرد نہیں اب آ سکتے، یہ سوئمنگ کرتی ہیں، اس کو آپ کہتے ہیں کہ یہ مسلمان عورتیں کرتی ہیں، یہ پینے ہونا چھوکنے ہیں. تو میں نے ان سے یہ پوچھا، یہ بڑا نوٹ کرنے والا پوائنٹ ہے، اور میں نے ان سے پوچھا آپ جتنے بھی رائٹ ونگ پہ ہیں جو مسلمانوں کو برا بھلا کہہ رہے ہیں، آپ مجھے یہ بتائیں کہ یہ صرف پینے ہونا چھوکنے اور صرف عورتوں کے ساتھ بربریت تب ہے جب یہ کوپن ہیگن کمیون کی جو ڈسٹرکشن ہے اور کوپن ہیگن کمیون کی جو لوکیل ہیں، جو رومز ہیں، فیسلٹیز ہیں، ان میں ہوتا ہے، تب یہ کھینے ہونا چھوکنے ہیں؟ یا یہ چیز کہ مرد عورت اکٹھے نہیں ہوتے، سیپریٹ ہوتے ہیں، یہ اپنے آپ میں کھینے ہونا چھوکنے ہیں؟ یہ دیکھیے سوال آپ لوگ میں پھر ذرا سننے والے ہیں، ان کو دوہرا رہا ہوں. میں نے ان سے یہ سوال کیا کہ جب آپ یہ کہتے ہیں کہ یہ عورتوں کے ساتھ بربریت ہے تو یہ اس کو اسلامک ٹریڈیشن سے اس کو ختم کیا جائے، تو میں نے سوال یہ کیا جب یہ کوپن ہیگن کمیون کی فیسلٹیز میں ہوتی ہیں چیز کہ عورت اور مرد سیپریٹ ہوتے ہیں، تو کیا یہ اس لیے آپ کہہ رہے ہیں کہ عورتوں کے لیے اوپر بربریت ہے کہ یہ کمیون کی فیسلٹیز میں ہو رہی ہے، یا یہ اپنے آپ میں کہ عورت اور مرد سیپریٹ ہے، یہ اپنے آپ میں آپ سمجھتے ہیں کہ یہ عورت کے اوپر بربریت ہے؟ یہ میں نے سوال کیا اور کسی سے جواب نہ دیا گیا ہو، کہ کوئی جواب نہ دے. پھر میں نے دوسری بار کیا، پھر تیسری بار جو میں نے کیا، میں نے کہا میں اس لیے یہ سوال کر رہا ہوں، تو آپ سمجھتے ہیں کہ کوپن ہیگن کمیون کی فیسلٹیز کے حوالے سے، مطلب کہ مسٹیک سیل اور سوئم ہیل کے حوالے سے بات نہیں ہے، بات یہ ہے کہ اگر مرد عورت جو ہے وہ سیپریٹ بیٹھتے ہیں کسی پروگرام میں سوئمنگ میں مسلمانوں کی، تو آپ اس چیز کو غلط سمجھتے ہیں. تو پھر آپ مجھے یہ بتائیں کہ جو یہودیوں کا سینگاگ ہے خشتیل کل میں، وہاں پہ جب مرد عورتیں سیپریٹ بیٹھتی ہیں تو کیا اس پہ آپ کنڈیم کرتے ہیں؟ کیا ادھر بھی آپ سمجھتے ہیں کہ یہ عورتوں کے اوپر بربریت ہے؟ آپ یقین کریں ایسی خاموشی چھا گئی پورے اسمبلی میں، یہ دیکھنے والی تھی، سارے چپ. میں نے کہا کہ اگر آپ سمجھتے ہیں اسلامک ٹریڈیشنز جہاں پہ مرد عورت سیپریٹ ہوتے ہیں جمناسٹک کرتے ہوئے یا سوئمنگ کرتے ہوئے یا ویسے بیٹھتے ہوئے، ان کے اوپر آپ نے پابندی تو لگا دی ہے، تو پھر آپ اپنے منہ سے یہ کہیں کہ جو سینگاگ میں یہودیوں کا جو ٹیمپل ہے یہاں پہ، وہاں پہ جب وہ عورتوں کو پیچھے بٹھاتے ہیں اور سیپریٹ بٹھاتے ہیں اور مردوں کو آگے بٹھاتے ہیں، ادھر بھی کہیں کہ وہ بھی پھر بربریت کر رہے ہیں اپنے عورتوں پہ؟ یقین کریں میں نے جب یہ سوال کیا، پہلے تو انہوں نے جواب نہ دیا، جب میں نے یہ بات کی خاموشی، کوئی آگے جواب نہیں دے سکتا، ان کی تو ضرورت ہی نہیں ہے کہ یہ کہے. میں نے کہا یہ اس لیے آپ لوگ منافقت کر رہے ہو، اگر آپ لوگوں کے دل میں یہ بات ہوتی کہ مرد عورت جو ہے وہ ایک ریلیجس پرپس کی وجہ سے اکٹھے نہیں ہوتے، تو پھر آپ ہر ریلیجن کو کہیں کہ یہودی بھی کر رہے ہیں تو وہ بھی غلط ہے، مسلمان بھی کر رہے ہیں وہ بھی غلط ہے. نہیں، آپ لوگ صرف مسلمانوں کو کہتے ہو، آپ لوگ صرف جو ہے ہمارے اوپر جو آپ لوگ قانون بناتے ہو، اس لیے یہ آپ کی منافقت ہے، اور یہ آپ لوگ مسلمانوں کو کیا کہتے ہیں ہنٹ کر رہے ہو، ڈسٹرب کر رہے ہو، خراب کر رہے ہو. آپ یقین کریں وہاں خاموشی چھا گئی. کیوں؟ کیونکہ مجال ہے کسی کی، ہے کسی کی مجال جو یہاں کی جو یہودی مائنورٹی ہے ان کے خلاف کوئی بات کرے؟ تو میں یہ سمجھتا ہوں کہ وہاں پہ یہ بڑی بین پر وہاں پہ کسی نے یہ بات کی ہوگی، اور جس وجہ سے ان کے پاس آرگیومنٹ ہی نہیں تھا. آپ یقین کریں میں ایک طرف اور یہ سارے دوسری طرف، اور جو بقایا ہمارے نادان دوست ہیں انس لسٹ میں، غاری کھیل منسٹر میں، وہ تو کچھ بولے ہی نہیں نا، وہ تو چپ رہے بالکل، ان کے تو منہ کو تالے لگ گئے. تو وہاں پہ ہم فری کون ہی بول رہے تھے، میں بول رہا تھا. تو یہ بڑی، آپ دیکھیں نا کہ یہ اس سے بڑی منافقت کیا ہو سکتی ہے. تو اگر آپ یہ بات غلط ہے تو ادھر بھی کہیں غلط ہے، ادھر تو کسی نے نہیں کہا. تو اسی طرح اس پہ بھی بحث ہوئی. اس کے بعد ہمارا ایک بہت بڑا ایشو ہے جس کے اوپر میں نے بھی باقاعدہ بات کی کچھ عرصہ پہلے. ہوئی ہے کہ کوپن ہیگن کے چھک پہ کے علاقے میں وہاں پہ کوئی پولیس نے کسی ینگ بندے کو گاڑی میں روکنے کی کوشش کی, وہ نہیں رکا, پر وہ اس نے پولیس کے کہنے پہ نہیں رکا تو اس نے کیا کیا, اس نے گاڑی بھگانے کی کوشش کی. تو وہ ویڈیو پہ ہے, ویڈیو نظر آتی ہے کہ ایک پولیس والا جو ہے وہ گاڑی کے پیچھے کھڑے ہو کے, یعنی کہ وہ گاڑی کے آگے نہیں کھڑا, گاڑی اس سے دور بھاگ گئی, وہ گاڑی کے بیک سائڈ پہ کھڑے ہو کے اس نے فائر کر دیے, اس نے غالباً کچھ 6 فائر کیے اور جو بندہ تھا وہ زخمی ہو گیا. اور اب وہ کیس جو ہے وہ پولیس کے ایک اور ڈپارٹمنٹ ہوتا ہے جہاں پہ وہ یہ دیکھتے ہیں کہ پولیس والوں نے صحیح حرکت کی ہے یا غلط کی ہے, ان کا ایکشن صحیح تھا یا غلط تھا, اس میں جو ہے یہ اس پر چڑھی ہے. تو وہاں پہ ینگ لوگ ہیں چھنکا کے, انہوں نے وہاں پہ وہ دنگے فساد کیے ہیں, انہوں نے کہا کہ یہ جو آپ نے اس نے گولی کیوں چلائی ہے, جب یہ گاڑی سے فرار ہو رہا تھا, یہ بھاگ رہا تھا, یہ کوئی اس پولیس والے کو اپنے جان کا خطرہ نہیں تھا, پھر بھی اس نے میگزین چلا کے اس کو زخمی کر دیا, تو یہ زیادتی ہے وغیرہ. اس کے اوپر جو ونستا پارٹی ہے جس کو کبھی آپ کے ہماری کمیونٹی کے لوگ سپورٹ کرتے تھے, یہ ونستا پارٹی جو ہے انہوں نے کیا سجیشن دیا, بل پیش کیا کہ چھنگیا کے اندر جو ینگسٹرز ہیں ان کے اوپر کرفیو لگایا جائے, وہ ایک ٹائم کے بعد جو ہے وہ گھر سے نہ نکل سکے. اندازہ لگائیں ڈنمارک میں یہ بھی حالات ہونے تھے کہ کوپن ہیگن اسمبلی کے اندر ونستا پارٹی یہ کیا کہتے ہیں بل پیش کر دیا ہے کہ کیا کچھ ایک مخصوص ٹائم کے بعد جو ینگسٹرز ہیں چھنگپیا میں جو رہتے ہیں ان کو اوپر کرفیو لگایا جائے, وہ گھر سے نہ نکل سکے. مطلب اتنی
1: کیا وہ ڈنمارک کے شہری نہیں ہے؟
2: میں کہتا ہوں کہ اتنی بےہودگی. تو وہاں پہ بات ہوئی, بحث ہوئی, اور میں نے ان سے کہا تو پھر اب اگلی بار کیا ہوگا, جب نومبر پہ اگلی بار فساد ہوں گے تو پھر ادھر بھی آپ کرفیو لگا دیں گے, اور پھر آپ کی وہ لگا دیں, پھر اس طرح آپ سب ینگسٹرز کو جو ہے رکھیں گے اندر جیل میں رکھیں گے, آپ ان کو ایک کسی پنجرے میں رکھیں گے, جانور کی طرح رکھیں گے. اس کے بعد میں نے اسے کہا کہ آپ ایک کریٹ کر دیں اے اینڈ بی ٹیم, کہ کچھ لوگ جو ہے ینگسٹرز جو ہے وہ کسی ایریا میں رہتے ہوں گے, وہ باہر جا سکتے ہوں گے, اور جو اس ایریا میں ینگسٹر رہتے ہیں ان کو آپ کرفیو جو ہے پولیس ان کو گھر پھر لے کے جائے گی, اب آپ گھر جائیں, آپ باہر نہیں جا سکتے. اگر وہ مل کے دونوں کی ہاؤس پلیس گئے ہوئے ہیں اور وہاں پہ وہ کوئی ایکٹیویٹی کر رہے ہیں, تو کیا ایک بچہ جو چھنگبیا میں رہتا ہے وہ دوسروں کو کہے گا لو بھیا میں گھر جا رہا ہوں, مجھے اب کرفیو ہے, میں باہر چھنگبیا میں نہیں رہ سکتا. اور اگر وہ باہر سے چھنگبیا کے باہر رہ کے اور وہ گھر آ رہا ہوتا ہے, وہ چھنگبیا سے گزر کے اپنے گھر جانا ہے کرفیو کے ٹائم کے بعد, تو کیا پولیس اس کو اریسٹ کر لے گی؟ مطلب یہ اتنی بےہودگی اور اتنا پاگل پن اور اتنی ہیٹس کا مظاہرہ ہے کہ میں کہتا ہوں کہ وہاں پہ بھی پھر ہماری بحث ہوئی, میں کہتا ہوں لمبی چوڑی بحث ہوئی, اور وہاں پہ بھی میں نے ان سے کہا کہ یہ آپ لوگ زیادتی کر رہے ہیں, غلط کر رہے ہیں. اور آپ
1: ونستا پارٹی کی کون سی پارٹیاں ان کی حمایت کر رہی تھی
2: وہاں پہ؟ کچھ پارٹیز حمایت کر رہی تھی, کچھ کافی پارٹیز حمایت نہیں بھی کر رہی تھی, لیکن اس پہ میرا خیال سے ابھی میرے ذہن میں نکل گیا کہ ایگزیکٹ کون سی پارٹی جو ہے وہ حمایت میں تھی.
1: تو جب غیر ملکی نژاد جو جن کو ووٹ کا جمہوری حق ملا ہوا ہے, تو جب ان پارٹیوں کو ووٹ دیتے ہیں تو ووٹر سپورٹر سوچتے نہیں ہوں گے؟
2: بھئی دیکھیں مجھے یہی تو افسوس ہوتا ہے کہ آپ اپنے پیروں پہ خود کلاٹ مار رہے ہیں, خود جو ہے آپ ایسے لوگوں کو ووٹ دیتے ہیں جو یا تو ایک تو آپ کے خلاف بات کرتے ہیں, یا آپ کے خلاف بات ہو رہی ہو تو آپ کے حق میں بولتے ہی نہیں ہیں, چپ بیٹھے رہتے ہیں. تو اس لیے جو ہے میں سمجھتا ہوں کہ یہ آپ دیکھ لیں, اسی دنوں میں انگا سٹوئے پہ جائے, اس نے بھی باقاعدہ ایک کیا کہتے ہیں پروپوزل پیش کیا ہے قومی اسمبلی میں, جہاں پہ وہ یہ بات کرتی ہے کہ آج کے بعد جو بچے ہیں مسلمان بچے ہیں اسکولوں میں ان کو روزہ رکھنے کی اجازت نہیں ہونی چاہیے. اس نے کوئی 15 پوائنٹ دیے ہیں, اس میں ایک پوائنٹ یہ تھا. دوسرا اس نے پوائنٹ یہ دیا ہے کہ جو جیکٹیں ہوتی ہیں تون یا کا وہ ان کو پہننے کی اجازت نہیں ہونی چاہیے. میں سمجھتا ہوں میرا خوبصورت اچھا ملک ڈنمارک کس جگہ کس طرف یہ لوگ سیاستدان لے کے جا رہے ہیں, یہ بدبخت اور کم بخت سیاستدان کس طرف لے کے جا رہے ہیں؟ کیا ہم جمہوریت پسند نہیں ہیں؟ کیا جمہوری ملک ڈنمارک نہیں ہے؟ اس میں آپ دیکھیں میں نے ان سے یہ سوال کیا فیس بک پہ, میں نے یہ لکھا, میں نے ان سے کہا بتائیں کہ آپ کس طرح لوگوں کو روزہ رکھنے سے क्या कहते हैं रोकेंगे, क्या कोई स्पेशल पुलिस होगी, शुरता होगी कोई स्कूलों में जो बच्चों को बाय फोर्स उनके मुंह में खाना डालेगी? मतलब ये कौन सी ये जलालत है, ये क्या, ये किस तरफ आप डेनमार्क को लेके जा रहे हैं? लेकिन मैंने हमेशा ये बात कही है कि आप खुद भी आपका अपना भी एक इसमें हमारा ब्लेम है, क्योंकि ब्लेम मैं करता हूँ अपने लोगों को, क्योंकि आप वोट दें, वोट कास्ट करें, जो आपके लिए बोलते हैं उनकी सपोर्ट करें, वो ट्रेंड छोड़ें जो पहले भी आप इन पार्टियों के मेंबर थे आता के और क्या कहते हैं वो आपके खिलाफ बोल रहे हैं, लेकिन आप अपनी सीट के लिए कह रहे हैं कि नहीं इसको सपोर्ट करें, इसको करें, छोड़ें इन चीजों को। जो पार्टीज आपके हक में बोल रही हैं, जो आपके हक में है पार्टीज, उनको आप सपोर्ट करें। और उसके बाद ये है कि मैं समझता हूँ कि इस वक्त पूरे डेनमार्क में अगर कोई पार्टी है जो पोटेंशियल रखती है आपके बच्चों के लिए बोल, आपके बच्चों के हक में बोलने के लिए, आपके हक में बोलने के लिए, तो फ्री कौन है? आप, मेरा ये ओपन चैलेंज है, मुझे आप बता दें कि कोई पार्टी ऐसी है यहाँ पे जो आपके लिए इस तरह बोलती हो, जो फ्री कौन बोलती है? हम पार्लियामेंट में थे, हम कभी बोलते थे, अब मैं कोपेनहेगन असेंबली का मेंबर हूँ, वहां भी मैं बोलता हूँ, मुझे दिखा दें अगर वो कोई पार्टी आपके हक में इस तरह बोलती है। अभी तो आपने देखा है कि गाड़ीखेल विंस्ता ने, जिसको आपने भरपूर वोट दिया है इस बार, गाड़ीखेल विंस्ता ने कुछ दिन पहले तस्लीम किया है और कहा है कि आपको पता है कि पहले जो ये जो राइट विंग पार्टीज है इन्होंने ये बात कही कि आज के बाद जब आपने पार्लियामेंट जब आपने लेना है, आपने जब पासपोर्ट लेना है, तो अभी बहुत सारी शर्तें हैं, शर्तें जब आप उनको फुलफिल कर लें उसके बाद आपको पासपोर्ट मिल जाता है। लेकिन आपने देखा, बहुत ही अफसोस की बात है कि मौलाना हाफिज इदरीस साहब जो है उन्होंने सारी रिक्वायरमेंट्स पूरी कर ली थी कानून की, इसके बावजूद उनको पासपोर्ट नहीं मिला। क्यों? क्योंकि कुछ राइट विंग पार्टीज इंक्लूडिंग अब सोशल डेमोक्रेट ने ये कहा है कि अब हम सिर्फ जो न्यूट्रल रिक्वायरमेंट्स हैं उसे नहीं देखेंगे, हम ये भी देखेंगे कि बंदे का जेहन कैसा है, अंदाजा लगाएं कि बंदे का जेहन कैसा है। तो उसने फेसबुक पे पहले कभी कोई ऐसी चीज लिखी है जो हमें पसंद नहीं है, जो हम समझते हैं गलत है, तो इसलिए हम उनको देंगे। इस तरह कि उन्होंने मौलाना इदरीस साहब है, हाफिज इदरीस साहब है, उन्होंने हर वो बिल के ऊपर नाम था उनका, उनको मिलना था, उन्होंने उनका नाम बिल से हटा दिया और नहीं दिया कि भाई ये जो ये इमाम है और ये इनकी जो बातें हमें नहीं पसंद तो हम नहीं देते। ये कितनी बड़ी जिस तरह के
1: लेकिन सिकंदर, चूंकि ये जमहूरी मुल्क है, उनकी बड़ी तंजीम है, तो तंजीम को एहतजाज भी रिकॉर्ड कराना चाहिए था अपना।
2: जी जी जी जी, मैं आपको बताऊं ना, उसमें ये सारी सिर्फ जो रेसिस्ट और जो इन वीरिस पार्टीज थी, ये वो पार्टी जो है इस चीज को सपोर्ट करती थी, फिर सोशल डेमोक्रेट ने इसको सपोर्ट किया, और अब कुछ दिन पहले जो गाड़ीखेल विंस्ता है उन्होंने भी ऐलान किया कि हम भी इसे सपोर्ट करते हैं, हम भी इस चीज को सपोर्ट करते हैं कि आज के बाद कोई फॉरनर लेता है पासपोर्ट की एप्लीकेशन देता है तो 10-11 साल बाद फिर वो सारे टेस्ट देता है, फिर वो सारी रिक्वायरमेंट पूरी करता है, उसके बाद फिर हम इसका जेहन देखेंगे, ये कैसी जहनीत का मालिक है। आप अंदाजा लगाएं कि थॉट पुलिस, मतलब जहनीत, जहनीत को चेक करने के लिए अभी के पुलिस बिठाएंगे कि आप, अच्छा फिर जो सियासतदान है मुसलमानों के खिलाफ है अक्सर पाकिस्तान डेनिश पार्लियामेंट में, तो उसमें क्या ये फिर इसके खिलाफ बोलेंगे क्या? उसके फिर ये क्या कहते हैं कि आपने फेसबुक पे 10 साल पहले ये लिखा हम आपको पासपोर्ट नहीं देते, ये कौन सी जमहूरियत है? तो आप गाड़ीखेल विंस्ता ने भी इसमें हमें हाँ मिला दिया और कहा कि हम भी अब इसके बाद
1: अपनी आवाज उठाते हैं सिकंदर, और वोट तो बहुत ज्यादा है कोपेनहेगन कम्यून में भी, पूरे डेनमार्क में गैर मुल्कियों के वोट हैं, जब इन्हें अपने हकूक का इस जमहूरी मुल्क में पता ही नहीं, वोट देना इनका जमहूरी हक होता है, जब ये वोट देते हैं और उसके बाद जो है वो बातचीत शुरू हो जाती है, तो वोट देने से पहले ये सोचते क्यों नहीं है लोग?
2: क्योंकि अपने अपने इंटरेस्ट होते हैं, कुछ गंदे अंडे हैं, कुछ मीर जाफर मीर सादक होते हैं, कुछ लोग जो हैं वो खुद ये एक कैटेगरी है, दूसरी कैटेगरी वो होते हैं जिन जो अपने वो मिसाल तो मेंबर हैं उन्हीं पार्टीज के, तो वो क्या कहें, वो फिर अपने पार्टी का दिफा करते हैं, कुछ लोगों को अपनी सीट का इंटरेस्ट होता है, इस तरह डिफरेंट रीजन होती है, ये जरूरी नहीं कि हर किसी की वो रीजन है साथ देने की उनका, लेकिन सबकी अपनी अपनी रीजन होती है। اور جب تک آپ اپنے ذات سے ہٹ کے مشترکہ طور پہ آپ یہ نہیں دیکھیں گے کہ ایز اے کمیونٹی ایز اس ملک کے شہری کے طور پہ اس ملک کے لیے ہماری کمیونٹی کے لیے کیا بہتر ہے، تب تک ایسے ہی ڈیوائڈ رول ہوتا رہے گا، آپ جو ہے اپنے چھوٹے مفاد کے لیے اپنا بڑا مفاد جو ہے اس کو نقصان پہنچائیں گے۔
1: بہت شکریہ سکندر، یہ حال ہی میں جو ہے 14 اگست کے حوالے سے پروگرامز ہوئے، اس پر ہم بعد میں آتے ہیں، یہ میڈل کی طرف آتے ہیں، یہ میڈل کیسے ملتے ہیں۔ اس سے پہلے جو مختلف پروگرام ہوئے، سب جگہوں پہ پروگرام ہوئے، بڑا پروگرام تھا جو پاکستان امبیسی کا جو سا افیشیل پروگرام تھا، اس میں کثیر تعداد میں لوگوں نے شرکت کی اور سب نے جو ہے، ہماری ڈینش سفیر بھی وہاں موجود تھی، تو آپ نے دیکھا کہ وہاں کتنا خوشگوار ماحول تھا، اس پر آپ کیا روشنی ڈالیں گے؟
2: دیکھیں میں سمجھتا ہوں کہ یہ ہماری بڑی خوش نصیبی ہے کہ اس وقت جو امبیسی کا جو عملہ ہے اور ان کو جو ان کی جو سربراہی کر رہے ہیں امبیسڈر صاحب، یہ میں سمجھتا ہوں کہ ڈنمارک کے پاکستانی جتنے بھی یہاں پہ بستے ہیں ان کے لیے بڑی خوش نصیبی ہے کہ اس جیسے امبیسڈر جو ہے وہ یہاں پہ آئے ہیں اور وہ بہترین کام کر رہے ہیں پاکستان اور ڈنمارک کے ریلیشنز کے حوالے سے۔ ان کی اوپن ڈور پالیسی جو ہے وہ سب کے سامنے ہے، وہ ہر جگہ جہاں بھی کوئی بلائے انہیں وہاں جاتے ہیں، ملتے ہیں لوگوں سے، امبیسی کے دروازے کھلے ہوئے ہیں، اور جو 14 اگست کے دن جو فنکشن ہوا ہے وہ میں سمجھتا ہوں بہت اچھا ہوا ہے اور وہ اس بات کی گواہی دیتا ہے کہ کتنے خوبصورت اور منظم طریقے سے انہوں نے 14 اگست کی سیلیبریشن کی ہے، جس میں پہلی بار یہ ہوا ہے کہ ڈینش امبیسڈر جو پاکستان میں ہوتی ہیں پاکستان کی، انہوں نے بھی شرکت کی ہے۔ یہ بتاتا ہے کہ اس وقت ڈنمارک اور پاکستان کے جو ریلیشنز ہیں وہ بہت اچھے ہیں، بہت ٹائٹ ہیں اور بہت یہ قریب آ چکے ہیں، تبھی ان کی امبیسڈر یہاں پہ بیٹھی ہوئی تھی۔ اور یہ کریڈٹ جو ہے یہ امبیسڈر صاحب جو ہیں ایکسلینسی شعیب سرور صاحب، یہ ان کو جاتا ہے، انہوں نے 2-3 سال یہاں رہے کہ جو انہوں نے جو اپنے سفارتخانہ جس طریقے سے چلایا ہے، اپنے ڈپلومیٹک اپنے جو ڈیوٹیز ہیں ان کو جس طریقے سے سر انجام دیا، یہ ان کی کیا کہتے ہیں، یہ وہ فروٹ ہے اب اس کا جو ہم دیکھ رہے ہیں۔ اور 14 اگست اور ڈنمارک اور پاکستان امبیسی کی اس فنکشن کی بات کی جائے اور راجہ غفور افضل صاحب آپ کی شیلڈ کی بات نہ کی جائے تو یہ بھی ناانصافی ہے۔ میں جناب دل کی عطا گرائیوں سے راجہ صاحب آپ کو، آپ کمیونٹی فورم کے چیئرمین ہیں، آپ کو میں خراج تحسین پیش کرتا ہوں اور مبارکباد دیتا ہوں کہ وہاں پہ ساری کمیونٹی کے سامنے آفیشلی 14 اگست کے دن فلیگ سیرمنی کے بعد امبیسڈر صاحب اپنی تقریر میں آپ کو بلایا اور آپ کو ایز اے کمیونٹی لیڈر ریکگنائز کیا کہ آپ نے جو میرے سامنے تو 20 سال کی آپ کی یہ کیا کہتے ہیں جدوجہد ہے، لیکن آپ 35 سال سے کر رہے ہیں، انہوں نے اس چیز کو ریکگنائز کیا اور آپ کو شیلڈ پیش کی، سب کے سامنے کی، کمیونٹی کے سامنے کی، بچوں کے سامنے کی، ماؤں بہنوں کے سامنے کی، بزرگوں کے، ساری کمیونٹی کے سامنے کی۔ میں سمجھتا ہوں یہ بہت بڑی ریکگنیشن ہے اور آپ نے جو دن رات ایک کر کے اس کمیونٹی کی لیڈری سنبھالی ہوئی ہے، اس کمیونٹی جو آپ نے کمیونٹی فورم دے کے اس میں آپ جو اس کمیونٹی کے لیے ایکٹیویٹیز کرتے ہیں اور آپ کی جو یہ امبریلا آرگنائزیشن ہے جس میں ساری تمام پاکستانی جو کرتا دھرتا سوسائٹیز ہیں اور تنظیمیں جو ہیں اور جو ساری جو آپ کی اس امبریلا آرگنائزیشن انڈر ہے، میں سمجھتا ہوں کہ امبیسی نے بہت خوب بہت صحیح اس چیز کو ریکگنائز کیا ہے آپ کو ایز اے کمیونٹی لیڈر۔ آپ کی جو جناح صاحب رحمۃ اللہ علیہ کے حوالے سے جو آپ پروگرام کرتے ہیں، ان کی 150 ایئرز کی برسی پہ، شاید اس سالگرہ پہ جو ہے انہوں نے اس چیز کو ریکگنائز کیا ہے، اس کی میں آپ کو بہت بہت مبارکباد پیش کرتا ہوں۔
1: سکندر ایک اور بات کرتے چلیں کہ آپ کو ستارہ امتیاز ملا اور اس کے بعد ہم نے دیکھا کہ اسٹیٹ کے وزیر اعظم شہباز شریف صاحب نے آپ کو عام بھیجے، پاکستان اسٹیٹ کے وزیر خارجہ انہوں نے آپ کو عام بھیجے، یہ بھی ذرا بتائیں انہوں نے عام کیوں بھیجے آپ کو؟
2: دیکھیں کہ ان کی उनका बड़प्पन है, आई फील वेरी ऑनर्ड कि उन्होंने ये भेजे। ये जाहिर बात है ऐसे होता है ना कि जब आम का सीजन होता है तो वो फिर प्राइम मिनिस्टर साहब जो हैं वो और जो हमारे जो फॉरेन मिनिस्टर हैं वो फिर आम जो है वो भेजते हैं। उन्होंने डिफरेंट ममालिक के प्राइम मिनिस्टर्स को भी भेजे, उनके जो और आप समझ लें जो जिनको वो समझते हैं कि उनको गिफ्ट देना चाहिए उनको देते हैं, उसमें एम्बेसडर्स भी होते हैं, उसमें जो हमारी इंडस्ट्रियलिस्ट भी होते हैं, उसमें प्राइम मिनिस्टर भी होते हैं। अभी लगाई थी मेरे ख्याल से लिथुएनिया के प्राइम मिनिस्टर साहब ने लगाई थी। तो मैं आई फील वेरी बड़ी हम्बली ये कह रहा हूँ कि आई फील वेरी ऑनर्ड और ये क्या कहते हैं, मैं बड़ा शुक्रगुजार हूँ हमारी जो पाकिस्तान की क्यादत है उनका कि वो मुझे इस लायक समझते हैं कि उन्होंने मुझे ये भेजे। पिछले साल भी भेजे थे, इस बार भी भेजे हैं। आई फील वेरी हम्बल्ड, आई फील वेरी ऑनर्ड और मैं उनका दिल की अथाग्राहियों से शुक्रिया अदा करता हूँ कि वो मुझे इस काबिल समझते हैं कि उन्होंने मुझे ये
1: सिकंदर। ये सफीर मोहतरम की कामयाबी है। आगे हाजी असलम मेहर साहब बात कर रहे थे कि उनका टेन्योर जो है वो 2 साल बढ़ाया जाए। सिकंदर देखें, 14 अगस्त के हवाले से अगर 2026 की हिस्ट्री को देखा जाए, लोग तो बनाते रहते हैं, इसमें कोई दो राय नहीं है। इस पाकिस्तान वेलफेयर सोसाइटी ने प्रोग्राम किया एल्बर्सन में, इसी तरह जो है वो दूसरी तंजीमत ने प्रोग्राम किया, मुस्लिम लीग नवाज़ ने प्रोग्राम किया, इसी तरह जो मैंगो फेस्टिवल हुए उससे पहले जो 14 अगस्त के प्रोग्राम हुए, और उसके बाद पाकिस्तान अम्बेसी का बड़ा प्रोग्राम हुआ, इसी तरह पाकिस्तान सोसाइटी ने प्रोग्राम किया। तो ये सारा क्रेडिट जो 14 अगस्त के हवाले से आए वो सफीर मोहतरम का काम जो है हमें नज़र आता है। तो जो लोग आप डिमांड कर रहे हैं उनकी 2 साल टेन्योर बढ़ाया जाए, आप क्या कहते हैं?
2: मैं तो समझता हूँ कि अगर ये काम हो जाए तो ये बहुत बड़ी हमारी खुशनसीबी है। मैं कल आपकी एक पोस्ट पढ़ रहा था, आपने बड़ी एक दिलचस्प पोस्ट लगाई कल, जिसमें आपने ये बता रहे थे कि पाकिस्तानी जो है वो कितने डेनमार्क में आए हैं इस पिछली दहाई में, और उसमें मैं पढ़ रहा था आपकी खबर कि उसमें 2010, 2011, 2012, 2013, 2014 यानी कि इन एम्बेसडर के आने तक 200 से 500 के दरमियान जो है पाकिस्तानी जो है वो डेनमार्क आ रहे थे। तो अचानक जो है 24 और 25 में, अचानक 24 में कोई 800 प्लस लोग आए हैं और 2025 में तकरीबन को 1500 लोग जो है वो आए हैं, कहाँ 200 और कहाँ 1500। तो मैं सोच रहा था कि यार ये देखो, ये जो एम्बेसडर साहब है इन्होंने इतना बेहतरीन काम किया और डेनमार्क और पाकिस्तान के रिलेशन इतने बेहतर हो रहे हैं कि कितने लोग 2024 और 25 में, यानी कि इनके इनके टर्नओवर के दौरान जो है इतने सारे लोग आए हैं। तो ये इस चीज की गवाही देती है कि एक डेनमार्क और पाकिस्तान के डिप्लोमेटिक रिलेशंस, डिप्लोमेटिक टाइज बेहतरीन हो रहे हैं, और उसका क्रेडिट इन्हें जाता है कि ये आए हैं। तो इन्होंने, क्योंकि मुझे ये भी पता, मैं अक्सर ही बात करता हूँ, बहुत सारी ऐसी बातें होती हैं जो कम्युनिटी नहीं देख रही होती, जो पसे पर्दा हो रही होती है, जो मुल्कों के दरमियान हो रही होती है, जो डिप्लोमेसी के दरमियान हो रही होती है, जो एम्बेसडर्स के दरमियान हो रही होती है, वो आप नहीं देख रहे होते। कुछ चीजों का मुझे पता है, कुछ चीजों का मुझे इल्म है और मैं देख रहा होता हूँ, और इन्होंने बहुत काम किया है। और इन्होंने सिर्फ ये नहीं कि वो एम्बेसडर आते हैं कहते हैं ट्रेड बढ़ाओ और बस जो एक ड्यूटीज है, नहीं, ये उससे बढ़ के जो है इन्होंने काम किया है, और उससे बढ़ के इनका इंटरेस्ट और इनका फोकस रहा है सॉफ्ट डिप्लोमेसी पे, पाकिस्तान और डेनमार्क रिलेशन के ऊपर, पाकिस्तान का इमेज बेहतर करने में, एक्सेट्रा एक्सेट्रा। मैं समझता हूँ कि अगर इनको 2 साल और यहाँ पे मिल जाते हैं, ये भी हमारी खुशनसीबी होगी, और ये हमारे लिए एज अ कम्युनिटी जो है, और एज अ डेनिश पाकिस्तानी, ये डेनमार्क और पाकिस्तान के लिए बहुत बहुत बहुत अच्छा, अच्छे साबित हो सकते हैं।
1: सिकंदर, फ्री ग्रोने पार्टी के पहले आपके साथी थे, ओखियो वाले हैं, बड़ा मुतरक हैं, बड़े पोलाइट हैं, इलेक्शन भी लड़ते हैं, उन्होंने 2-3 इलेक्शन लड़े और आगे भी इलेक्शन लड़ेंगे और अपना सफ़र वो जारी रखते हैं। राशिद ने कल हमारे एजाज़ में, आपके एजाज़ में एक दावत की, उसके मुतलक आप क्या फरमाएंगे?
2: ये देखें, राशिद अली का प्यार है, मोहब्बत है कि उन्होंने सारे मीडिया डेनमार्क, जितना भी डेनमार्क का मीडिया है, पाकिस्तानी डेनिश मीडिया, उसे बुलाया, कुछ और जो दोस्तों को बुलाया और हमारे ऑनर में रखी कि हमें, मुझे ये सदारती जो मेडल मिला है जो हुकूमत पाकिस्तान ने दिया है, और आपको जो एम्बेसी में आपके کمیونٹی لیڈر ہونے کی جو ریکگنائز جو آپ کو کیا ہے اس میں ان کے لیے اس حوالے سے انہوں نے دعوت دی. اور میں سمجھتا ہوں کہ راشد صاحب کا یہ پیار ہے, محبت ہے, ان کی یہ ایک کمٹمنٹ جو ہے ہمارے ساتھ کمیونٹی کے ساتھ, اس حوالے سے انہوں نے, میں بڑا ان کا شکر گزار ہوں کہ انہوں نے یہ پروگرام کل رکھا. یہاں پہ کل احمد فاروق صاحب جو ہیں بہت ہی محترم امبیسڈر صاحب, جو کہ جو شعیب سرور صاحب سے پہلے امبیسڈر تھے, وہ کیا کہتے ہیں یہاں پہ آئے ہوئے تھے اور بیسکلی انہوں نے بھی کل کھانا رکھا ہوا تھا اسی ٹائم پہ. ان سے بھی میں نے بڑی محبت سے, بڑے پیار سے میں نے ان سے معذرت کی کہ اس میں ہم نہیں آ سکتے کیونکہ راشد صاحب نے ہمارے لیے یہ پروگرام رکھا ہوا تھا. تو میں راشد صاحب کو یہی کہوں گا کہ اللہ پاک ان کے کاروبار میں, ان کی زندگی میں, ان کے زندگی کے ہر حالات میں جو ہے رحمتیں نازل کرے, مزید ان کے کاروبار میں برکتیں پیدا کرے اللہ پاک. میری تو یہی دعا ہے اور میں ان کے لیے ان کا شکریہ ادا کرتا ہوں کہ انہوں نے ہمارے آنر میں نکال دعوت رکھی.
1: سکندر, میں آپ سے جاننا چاہوں گا, یہ جو اوارڈ ملتے ہیں, ستارہ امتیاز ملتا ہے, یہ ایسے ہی مل جاتا ہے یا آپ کو جو مل گیا یہ ویسے ہی مل گیا؟
2: دیکھیں یہ جو
1: اس کا پورا پروسیجر اگر بتا سکتے ہیں تو.
2: دیکھیں یہ جو پریزیڈینشل جو میڈل ہوتا ہے نا, یہ ہائیسٹ جو پاکستان کی جو ریکگنیشن ہے, جو میڈلز ہوتے ہیں, جو کیٹیگری ہوتی ہے میڈلز کی, یہ وہ ہائیسٹ کیٹیگری ہوتی ہے. یہ پریزیڈنٹ جو ہے وہ دیتے ہیں اور یہ اسٹیٹ ہوتی ہے وہ یہ فیصلہ کرتی ہے کہ اسے پرائیڈ آف پرفارمنس کہتے ہیں اسے, کہ آپ نے کوئی ایسی پرفارمنس کی ہو تو تب دیتے ہیں. ایک تو یہ بات ہو گئی اور دوسری بات یہ ہے کہ کچھ ایسے شاید وہ نادان دوست یا جن کو شاید اتنا نہیں پتا, وہ یہ سمجھتے ہیں کہ کوئی امبیسی جو ہے وہ نام دے دے تو بس میڈل مل جاتا ہے. یہ بالکل بچکانا سوچ ہے اور یہ شاید ان لوگوں کو, اصل میں وہ کبھی خود ان فیلڈ میں رہے نہیں, ان کا ان سے شاید کوئی تعلق ظاہر بات نہیں رہا, ان کو شاید پتہ نہیں ہے. یہ کچھ لوگ ایسے ہیں جو یہ کہتے ہیں کہ نہیں وہ امبیسڈر صاحب یا امبیسی جو ہے وہ میڈل دلوا دیتی ہے, یہ بالکل خرافات ہے, اس طرح نہیں ہوتا. اس کی بڑی اسٹرکٹ قسم کی ایک پروسیس ہوتا ہے, ایک پروسیجر ہوتا ہے, اس سے آپ گزرتے ہیں. یہ پہلے آپ کا کوئی نام دیتا ہے یا کوئی جگہ سے ایک اپلیکیشن جاتی ہے کہ یہ اس کی جو ہے, یا وہ خود جو کمیٹی جو بیٹھتی ہے میڈل دینے کے لیے وہ دیکھتی ہے کہ وہاں پہ یہاں پہ یہ لوگ جو ہیں یہ ایک پرفارمنس دے رہے ہیں کافی عرصے سے دے رہے ہیں, یا ان کا کوئی ایسا کام ہے جو ایک میڈل کے لائق ہے, تو وہ پھر باقاعدہ 8 میٹنگز ہوتی ہیں, ایک باقاعدہ ایک لمبا پروسیجر ہوتا ہے جس میں اداروں کے لوگ ہوتے ہیں, جس میں فورن منسٹری کے لوگ ہوتے ہیں, جس میں پرائم منسٹری کے لوگ ہوتے ہیں, جس میں اور ایمبیسی سے رپورٹ جاتی ہے, ہر طرف سے جاتی ہے, اور اکثر جن کے نام دیے جاتے ہیں وہ اس پروسیس میں پہلی میٹنگ میں ان کا نام جو ہے وہ ریجیکٹ کر دیا جاتا ہے, پھر وہ دوسری سیشن ہوتا ہے, پھر تیسرا ہوتا ہے, پھر اس طرح کئی سیشن کے بعد جا کے ہر ادارے کی رپورٹ پڑھ کے, ایمبیسی کی رپورٹ پڑھ, اگر جس طرح ہم میں وہاں پائے رہتا ہوں یقیناً انہوں نے ایمبیسی سے بھی پوچھا ہوگا, آپ بتائیں, اور ہر آپ کو پتا نا یہ سیکیورٹی کلیئرنس بھی مانگتے ہیں, تو بہت سارے ایسے لوگ ہوتے ہیں کہ جو اگر ان کا ریکارڈ صحیح نہ ہو یا ان کی کوئی ایسی پروفائل ہو تو ادارے جو ہیں وہ کہتے ہیں کہ اس کو نہیں دینا, کیونکہ یہ پاکستان کا بہت بڑا میڈل ہوتا ہے, یہ اس طرح ہوتا ہے جس طرح یہاں کا جو کنگ ہوتا ہے وہ آپ کو غذا کھوج دے یا ان کی الفین اوڈن ہوتی ہے, تو اسی طرح یہ پاکستان کا سب سے بڑے میڈل ہیں کیٹیگری میڈلوں کی, تو وہاں پہ بڑی اسٹرکٹ رولز ہوتے ہیں کہ کسے دیا جائے, کیسے دیا جائے. پھر آپ پہلی میٹنگ سے